0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुप्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 11 गते बिहिबार, ईस्वी सम्वत जून 25 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमा अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमा अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि रातिमा 9:31 त्यसपछि द्वादशी तिथि लाग्नेछ। नक्षत्रमा स्वाति साँझमा 6:33 त्यसपछि विशाखा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शिव 21:05 त्यसपछि सिद्धि योग लाग्नेछ। करोडमा बढिज अहोरात्र रहनेछ। आनन्दादि योगमा आज स्थिर योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। आजको दिन मान 34:35 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे। बिहानमा 5:11 रावण मुहूर्तमा हुनेछ। सूर्यास्त साँझमा ठिक 7:01 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय दिनमा 3:13 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 1:22 रहेको छ। आज निर्जला एकादशी व्रत गर्ने दिन र तुलसीको दल राख्ने दिन रहेको छ। साथै भूमि पूजा पनि आजै गरिनेछ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिको व्यक्तिहरूका लागि आज घर परिवारमा ध्यान दिनुपर्ने अवस्था रहेको छ। मन अलि अस्थिर रहन सक्ने भएकाले निर्णय लिन हतार नगर्दा राम्रो हुनेछ। काममा केही ढिलाइ हुन सक्छ, तर धैर्य राखेमा सुधार आउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक रहेको छ। साथीभाइसँग भेटघाट हुनेछ। प्रेम सम्बन्धमा सामान्य अवस्था रहने देखिएको छ। आज सोच विचार गरेर अघि बढेमा अनावश्यक समस्या टार्न तपाईँ सफल हुनुहुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशिका व्यक्तिहरूका लागि आज तपाईँको आत्मविश्वास बढ्ने दिन रहेको छ। नयाँ काम शुरू गर्नका लागि ऊर्जा पनि प्राप्त हुनेछ, जसले तपाईँलाई अघि बढ्न प्रेरित गर्दछ। आर्थिक पक्षमा लाभको सम्भावना पनि रहेको छ भने परिवारबाट राम्रो साथ र समर्थन पाउन सक्नुहुनेछ। काममा सफलता मिल्ने संकेत रहेको छ। सामाजिक प्रतिष्ठा पनि बढ्न सक्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मन शान्त रहनेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। दिनभरि आएका अवसरलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न आवश्यक रहेको छ, जसले गर्दा उल्लेखनीय प्रगति हासिल गर्न सक्नुहुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिका व्यक्तिहरूका लागि आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुहोला, नत्र पछि समस्या आउन सक्नेछ। काममा ध्यान केन्द्रित गर्न अलि गाह्रो हुन सक्छ, त्यसैले प्राथमिकता छुट्याएर अघि बढ्दा राम्रो हुनेछ। परिवारमा सानो मतभेद पनि हुन सक्छ, तर धैर्यले समाधान सम्भव रहेको छ। स्वास्थ्यमा थकान र कमजोरी महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ। प्रेम सम्बन्धमा केही दूरी आउन सक्ने भएकाले समझदारी आवश्यक रहेको छ। आज संयमित भएर अघि बढेमा धेरै चुनौतीहरू सजिलै पार लगाउन सक्नुहुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज आमदानी बढ्ने सम्भावना रहेको छ, तर पुराना प्रयासहरूले सकारात्मक परिणाम देखिन सक्नेछ, जसले तपाईँलाई उत्साहित बनाउनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ भने परिवारमा खुशीको वातावरण कायम रहनेछ। नयाँ अवसरहरू देखा पर्न सक्छन्, जसलाई सही रूपमा उपयोग गर्न आवश्यक रहेको छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्न सक्नेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। आजको दिनको अन्त्यसम्म तपाईँले आफूले गरेको मेहनतको राम्रो फल प्राप्त गर्न सक्नुहुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशिका व्यक्तिहरूका लागि आज काममा सफलता मिल्ने संकेत रहेको छ। तपाईँको मेहनतले पद तथा प्रतिष्ठा पनि प्राप्त हुनेछ। सकारात्मक प्रभाव पनि पार्नेछ हरेक काममा। वरिष्ठ व्यक्तित्वको साथ र सल्लाहले तपाईँलाई उत्साह थपिनेछ। आर्थिक लाभ हुने सम्भावना पनि रहेको छ भने परिवारबाट पनि समर्थन पाउने दिन रहेको छ। जिम्मेवारी बढ्न सक्छ, तर त्यसलाई सहज रूपमा पूरा गर्न सक्नेछ। प्रेम सम्बन्धमा समझदारी आवश्यक रहेको छ। आज तपाईँले आफ्नो क्षमता राम्रोसँग देखाउन सकेमा भविष्यका लागि राम्रो आधार तयार हुनेछ। अब छठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज संवाद र सम्बन्ध सुधार हुने सम्भावना रहेको छ, जसले व्यक्तिगत र व्यावसायिक जीवन दुवैमा सकारात्मक प्रभाव पार्नेछ। सानो यात्राको योग पनि रहेको छ। काममा सफलता मिल्ने संकेत देखिन्छ। आर्थिक पक्ष राम्रो रहनेछ भने परिवारबाट सहयोग पाइनेछ। स्वास्थ्य सामान्य रहनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। आज गरिएको अवसरलाई सही रूपमा उपयोग गर्न सकेमा भविष्यका लागि राम्रो मार्ग खुल्नेछ। अब सातौं राशि तुला राशि, तुला राशि व्यक्तिहरूका लागि आज केही चुनौतीहरू देखा पर्न सक्ने भएकाले काममा धैर्यता र सावधानी अपनाउन आवश्यक छ। आर्थिक पक्ष कमजोर हुन सक्ने हुँदा खर्च नियन्त्रण गर्दा राम्रो नै छ। स्वास्थ्यमा समस्या देखिन सक्छ, त्यसैले लापरवाही नगर्दा राम्रो नै छ। परिवारसँग समय बिताउँदा मन शान्त रहनेछ। साथीभाइको सहयोगले केही काम पनि सहज रूपमा बन्नेछ। प्रेम सम्बन्धमा मतभेद हुन सक्ने संकेत परिरहेको छ। आज समयमता र समझदारी अपनाएर अघि बढ्नु भएमा तपाईँको पक्षमा समय मोडिँदैछ। अब आफ्नो राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज साझेदारीमा गरिने काममा सफलता मिल्ने सम्भावना रहेको छ। दाम्पत्य जीवन पनि सुखद रहने देखिन्छ। आर्थिक लाभ हुने संकेत पनि रहेको छ। नयाँ सम्बन्धहरू बन्ने सम्भावना पनि रहेको छ। परिवार खुशी र सहयोगको वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। आत्मविश्वास बढ्नेछ। काममा प्रगति देखिनेछ। प्रेम सम्बन्धमा नजिक पनि बढ्नेछ। आज तपाईँले गरेको प्रयासले दीर्घकालीन रूपमा फाइदा दिने संकेत पनि रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज काममा प्रतिस्पर्धा बढ्न सक्नेछ, जसले गर्दा मेहनत र लगनशीलता अत्यन्तै आवश्यक पर्दछ, जसले सफलता दिलाउन मद्दत गर्नेछ। खर्च बढ्न सक्ने संकेत पनि रहेको छ, त्यसैले आर्थिक योजना बनाएर मात्र अघि बढ्दा राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देख्न सक्छ, साथीभाइबाट सहयोग पाइनेछ, प्रेम सम्बन्ध पनि स्थिर रहनेछ। आज निरन्तर प्रयास र सकारात्मक सोचले तपाईँलाई लक्ष्य नजिक पुर्याउन मद्दत गर्दछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज सृजनात्मक र बौद्धिक काममा सफलता मिल्ने सम्भावना रहेको छ, जसले तपाईँलाई आत्मसन्तुष्टि दिनेछ। अध्ययन र नयाँ कुरा सिक्ने इच्छा बढ्दै जानेछ। आर्थिक लाभको अवसर देखिनेछ भने परिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्नेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। सन्तानबाट खुशी मिल्नेछ। आजको दिनले तपाईँलाई मानसिक र भावनात्मक रूपमा सन्तुष्ट बनाउने सम्भावना पनि रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज तपाईँले काम गर्दा हतारभन्दा धैर्यतालाई प्राथमिकता दिँदा राम्रो हुनेछ, किनकि सानो गल्तीले ठूलो असर पार्न सक्छ। आर्थिक अवस्था सामान्य रहनेछ, तर अनावश्यक खर्चबाट जोगिँदा राम्रो हुनेछ। परिवारसँग समय बिताउँदा तपाईँको मन हलुका हुनेछ। साथीभाइबाट पनि तपाईँले सहयोग पाउन सक्नुहुनेछ। स्वास्थ्यमा सामान्य थकान देख्न सक्छ, त्यसैले आराममा ध्यान दिनुहोला। प्रेम सम्बन्धमा खुलेर कुरा गर्न सक्नुहुनेछ, सम्बन्ध मजबुत बनाउनेछ। दिनको अन्त्यतिर तपाईँले सन्तुलित निर्णय लिँदा राम्रो परिणाम प्राप्त हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आज भाग्यले साथ दिने भएकाले तपाईँले थालेका कामहरू सहज रूपमा अघि बढ्न सक्नेछन्, जसले आत्मविश्वास बढाउनेछ। अध्ययन अनुसन्धान र ज्ञान सम्बन्धी काममा रुचि बढ्नेछ। धार्मिक अथवा आध्यात्मिक काममा मन जानेछ। परिवारमा शान्त वातावरण रहनेछ। आर्थिक पक्ष पनि सन्तुष्टजनक रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। आजको दिन तपाईँका लागि नयाँ अवसरहरूलाई क्याच गर्ने समय रहेको छ। राशिफल बारे जानकारी सँगै अब लागू आजको सादृश्यगरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्, त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण पूर्व र उत्तरतर्फको यात्रा चक्रवात तरस गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्व सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला छ। शुभ लाभादी बेला बिहानमा 5:07 6:51 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 6:51 8:35 रोग बेला रहनेछ। बिहानमा 8:35 10:19 उद्योग बेला रहनेछ। बिहानमा 10:19 12:03 चर बेला रहनेछ। मध्याहमा 12:03 दिनमा 1:46 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:46 3:30 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न सकेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:30 5:14 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 5:14 साँझमा 6:58 समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 6:58 8:14 रोग बेला, साँझमा 8:14 राति 9:30 उद्योग बेला रहनेछ। राति 9:30 10:46 चर बेला, राति 10:46 12:03 लाभ बेला रहनेछ। राति 12:03 1:19 अमृत बेला, राति 1:19 2:35 काल रहनेछ। राति 2:35 देखि 3:51 शुभ बेला, राति 3:51 देखि भोलि बिहानमा 5:07 समय फेरि रोग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो रहनेछ, लाभ बेला भन्दा अमृत बेला सबभन्दा राम्रो रहनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पाप होला, काल बेला छल्नुहोला। अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय, दिनमा 1:30 तीन बजेसम्मको समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू, सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98562317 र 98465079।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। फेवातालमा डुबेर फेरि एक युवाको मृत्यु, म्याग्दीमा पहिरोले इभी गाड़ी पुर्दा एकजनाको मृत्यु, पोखरा पर्यटन परिषदले 21 असार रूपाई महोत्सव आयोजना गर्ने, 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलियो, हालसम्म 5.5 लाख कुखुरा नष्ट। डाक्टर गोविन्द केसीद्वारा फेरि अनसन बस्ने क्षेत्र आउने, पासपोर्ट छपाए अनियमितता प्रकरणमा महानिदेशक आर्याल सहित 7 जनाको बयान पूरा, 3 महिनामा 1,81,000 मतदाता थपिए, तराई क्षेत्रमा निरन्तर तापक्रम बढ़्यो। राष्ट्रपा महाधिवेशनको ढिलाइका कारण संसद बैठक असारियो, नयाँ क्रियाशील बात विवरणलाई व्यवस्थित गर्ने कांग्रेसले 77 जिल्लामै प्रतिनिधि खटायो, राजनीतिक व्यक्तिलाई अपराधी जस्तो व्यवहार गरे देश अन्तद्वन्द्वतर्फ जाने नेता झलनाथ खनालको चेतावनी। अन्नपूर्ण गाउँपालिकाको 65 करोड़ 50 लाख बजेट सार्वजनिक, पूर्वाधारमा मुख्य जोड़, विश्व बजारमा कच्चा तेलको मूल्य युद्ध अघिकै स्तरमा झर्यो। र विश्वकप फुटबलमा स्विजरल्याण्ड बोस्निया ब्राजिल मोरक्को नकआउट चरणमा प्रवेश। अब सुनु पूरा समाचार। आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक निर्जला एकादशी व्रत मनाउँदैछन्। वर्षभर पर्ने 24 वटा एकादशी मध्ये निर्जला एकादशीलाई सबैभन्दा पुण्यताई र महत्वपूर्ण एकादशीका रूपमा मान्ने गरिन्छ। यस दिन भगवान विष्णुको विशेष पूजा आराधना गरिनुका साथै व्रतालुले अन्न र जल समेत त्याग गरी व्रत बस्ने परम्परा छ। धार्मिक मान्यता अनुसार निर्जला एकादशीको व्रत गरेमा वर्षभरमा सबै एकादशीको व्रतको पुण्य प्राप्त हुने विश्वास गरिन्छ। निर्जला एकादशीमा भगवान विष्णुलाई तुलसीको दल पात अर्पण गर्ने विशेष महत्व रहेको छ। विष्णुप्रिय तुलसीलाई शुद्धता, भक्ति र मंगलको प्रतीक मानिन्छ। यस दिन तुलसीको दल अर्पण गरी विष्णुको पूजा गर्दा मनोकामना पूरा हुने तथा पुण्य लाभ प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ भने घर घरमा पनि विष्णु पूजा, तुलसी पूजा, दान पुण्य तथा धार्मिक अनुष्ठान गरिँदैछन्। धार्मिक ग्रन्थहरूमा निर्जला एकादशीलाई पापनाश गर्ने, मोक्ष प्रदान गर्ने तथा आध्यात्मिक उन्नतिको मार्ग प्रशस्त गर्ने पर्वका रूपमा वर्णन गरिएको छ। फेवातालमा डुबेर बेपत्ता भैक्तिको शस्त्र प्रहरी गोताखोरले अचेत अवस्थामा उद्धार गरेकोमा अस्पताल पुर्याएपछि मृत भएको छ। पोखराकै नयाँ बजार बस्ने अन्दाजी 34 वर्षीय शंकर नेपाली असार 10 गते बेलुका सोतालमा माछा भार्ने क्रममा डुबेर बेपत्ता भएका थिए। 16 गते सशस्त्र प्रहरी बल नेपाल फेवाताल वाच एण्ड रेस्क्यू टावरबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र केसीलीको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले उनलाई सोतालको झण्डै 20 फिट गहिराईबाट अचेत अवस्थामा उद्धार गरेको थियो। उद्धार प्रस्थान उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको साँझ करिब 7 बजे मृत्यु भएको डीएसपी शैलेन्द्र थापाले बताए। यता म्याग्दीमा पहिरोले इभी गाड़ी पुर्दा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार राति करिब 8 बजे अन्नपूर्ण गाउँपालिका 6 महभीर स्थित बेनी जमसुम सड़क खण्डमा पहिरो खस्ता इभी गाड़ी पुरिएको हो। उक्त घटनामा इभी चालक समेत रहेका पर्साका वीरगंज महानगरपालिका 21 का 23 वर्षीय सोहेल मियाको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी गुल्म हेडक्वार्टर म्याग्दीबाट संयुक्त टोली खटिएर उद्धार गरेको थियो। उद्धार टोलीले गाड़ीभित्र रहेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। अहिले पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको बेनी जमसुन सड़क खण्ड खुलाउने प्रयास जारी रहेको बताइएको छ। पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषदले 21 असार रूपाई महोत्सव 2083 आयोजना गर्ने भएको छ। परिषदले बिहिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी पोखरा महानगरपालिका 30 स्थित लेखना शिशुवा देउराली खोला छेउमा असार 14 गते असार रूपाई महोत्सव आयोजना गरिएको जनाएको छ। पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ विगत 2 दशकदेखि सञ्चालन हुँदै आएको असार रूपाई महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको आयोजकले जनाएको छ। पोखरा वरपर रहेका खेतीयोग्य जमिनको संरक्षण, कृषकलाई सम्मान तथा हिलोमा एकपटक देशको माया 100 पटक भन्ने मान्यतालाई जीवन्त बनाउने अभियानका स्वरूपमा पनि महोत्सवलाई लिएको परिषदका अध्यक्ष तारानाथ पारेले बताउनुभयो। महोत्सवको मुख्य उद्देश्य पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटन प्रबन्धन गर्दै पोखरा भ्रमण वर्षलाई सफल बनाउनु रहेको उहाँले बताउनुभयो। साथै पर्यटकलाई नेपाली परम्परागत कृषि प्रणालीसँग साक्षात्कार गराउने, नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिबारे जानकारी गराउने र पोखरालाई सबै मौसममा घुम्न एकै
सकिने गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो। महोत्सवमा साउने प्रतियोगिता, हलगोरु दौड़, असारे भाका सहित रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, विदेशी तथा स्वदेशी महिला पुरूष हिलो दौड़ प्रतियोगिता, पत्रकार खुल्ला हिलो दौड़ तथा पुरूष महिला रस्साकसी प्रतियोगिता सञ्चालन गरिने र उत्कृष्ट कृषकलाई सम्मान समेत गरिने बताइएको छ।

0: होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन भएको छ। जाउँहै पोखरा अभियानको क्रममा पाल्पा पुग्दा आइतबार मस्तिष्कघात भए। उपचारको क्रममा भैरवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा बुधबार खनालको निधन भएको हो। मस्तिष्कघात भएर ढलेपछि उनलाई पाल्पाको मिशन अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार नसकेपछि उनलाई भैरवा लगिएको थियो। गोर्खाहरू घाटका 41 वर्षीय खनालका श्रीमती र एक छोरी छन्। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले शोक विज्ञप्ति जारी गरेका छन्। स्थानीय तह निर्वाचनको पूर्व तयारी थालेको निर्वाचन आयोगले बितेको 3 महिनामा 1,81,367 नयाँ मतदाता थपिएको बताएको छ। पछिल्लो प्रतिनिधि सभा निर्वाचनपछि ती मतदाता थपिएका हुन्। उक्त निर्वाचनपछि 18,622 मतदाता नावली अध्यावधिकका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। गत प्रतिनिधि सभा निर्वाचनमा 1,89,03,689 मतदाता कायम भएका थिए। आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि मतदाता नावली अध्यावधिक मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन लगायतका कार्य सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा यही असार 4 गतेको राष्ट्रिय सभाको राष्ट्रिय समावेशीकरणको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा आयोगका पदाधिकारीसँग छलफल भएको थियो। निर्वाचन हुने निर्धारित मितिभन्दा कम्तीमा 6 महिना अगावै निर्वाचन घोषणा समयमा आवश्यक बजेट उपलब्ध गराउने आयोग तथा मातहतका निकायमा रिक्त पदपूर्ति मतदाता नावली व्यवस्थापन प्रणाली स्तनोन्नति आधुनिक उपकरणबाट मतपत्र छाप्ने तथा गलत सूचना प्रवाह हुन नदिन प्रभावकारी संयन्त्र विकास विषयमा सुझावहरू प्रस्तुत भएका थिए। नेपालमा बर्ड फ्लू संक्रमण 11 जिल्लामा फैलिएको छ। 3 महिना अघि मोरङबाट शुरू भएको संक्रमण हाल झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार संक्रमण नियन्त्रणका लागि हालसम्म 5,69,858 कुखुरा नष्ट गरिएको छ। साथै 9,89,313 अण्डा र 1,95,8485 किलोग्राम दाना पनि नष्ट गरिएको छ। पशु सेवा विभागले कोशी प्रदेशमा 1 महिनाभित्र संक्रमण नियन्त्रणमा लिएको दावी गरेको छ। विभागका अनुसार संक्रमित क्षेत्रहरूमा कुखुरा अण्डा र दानाको ओसार प्रसारमा कडाई गरिएको छ भने उच्च जोखिमयुक्त फार्महरूमा जैविक सुरक्षा मापदण्ड कडाईका साथ लागू गरिएको छ। विभागका अनुसार प्रयोगशालामा परीक्षण गरिएका नमूनामा बर्ड फ्लूका भाइरस समेत फेला परेका छन्। संक्रमित तथा शंकास्पद कुखुरा व्यवस्थापनमा विशेष सावधानी अपनाउन र मृत कुखुरा खुल्ला स्थानमा नफाल्न किसानलाई आग्रह गरिएको छ। पशु सेवा विभागले कुखुरा पालन व्यवसायीलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न, बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न तथा कुनै कुखुरा अस्वाभाविक रूपमा बिरामी वा मरेको भए देखिए तत्काल नजिकको पशु सेवा निकायमा जानकारी गर्न अनुरोध गरिएको छ। विभागका महानिदेशक डाक्टर रमेश दाहालले सबै सरकारवाला निकाय तथा किसानलाई संक्रमण नियन्त्रण अभियानमा सहयोग गर्न अपील गरेको छ। ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दाको अभियोग लागेका राहदारी विभागका महानिदेशक तीर्थराज अरियाल सहित 7 जनाको बयान पूरा भएको छ। विशेष अदालतको न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजालसमा अरियाल सहित 7 जनाको बयान पूरा भएको हो। 7 जनाको बयान पूरा भएसँगै थुनछेक बहस बाँकी रहेकाले अदालतमा उपस्थित भएको सबैलाई न्यायिक हिरासतमा पठाइएको छ र थुनछेक बहस भोलि मात्रै हुने विशेष अदालतका सूचना अधिकारी पार्वती हितान ले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक अरियाल सहित निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियरिङ विपिन परसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव कानून राम राजाराम दाहाल र जर्मनी कम्पनी मुल्हाबाउरका नेपाल प्रतिनिधि मुनिन्द्र राज मल्ल सहितलाई अदालतमा उपस्थित गराएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यी पासपोर्ट छपाई प्रकरणमा 10,13,00,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार रहेको ठहर गर्दै सोमबार मुद्दा दर्ता गरेको थियो। विभागले अवान गरेको 2 प्याकेजको बोकलक पत्रमा सरकारी अधिकारी र विदेशी कम्पनीका प्रतिनिधिहरूबीच मिलेमत्तो गरी राज्यलाई अर्बौंको नोक्सानी पुर्याएको आयोगको निष्कर्ष छ। चिकित्सा शिक्षाका अभियन्ता डाक्टर गोविन्द केसीले मेडिकल कलेजको सीट संख्या बढ़ाउने निर्णय फिर्ता गर्न माग गरेको छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा विदेशी लगायतका विद्यार्थीले भर्ना संख्या वृद्धि गर्न निर्णय फिर्ता नलिए अनशन बस्ने चेतावनी समेत दिएका छन्। डाक्टर केसीले चिकित्सा शिक्षामा विदेशी लगायतका विद्यार्थीको भर्ना संख्या बढ़ाउने र चिकित्सा क्षेत्रलाई थप व्यापारीकरण गर्ने सरकारको योजनाप्रति ध्यानकर्षण गराएका छन्। नीति अनुसन्धान प्रतिष्ठान मार्फत ल्याउन लागि यस्ता सुझावहरूले चिकित्सा शिक्षाको गुणस्तर खस्कने र आम नेपालीको स्वास्थ्यमा खेलवाड़ हुने ठहर छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा को मर्म विपरीत माफिया र राजनीतिक दलहरूको स्वार्थ पूरा गर्न वर्तमान सरकार लागि परेको आरोप लगाउँदै उनले राष्ट्रपा र बालन सरकारलाई यसका लागि जनताले चुनेको हुन् भनी प्रश्न समेत गरेका छन्। विगतका संघर्षहरूबाट स्थापित चिकित्सा शिक्षा आयोगलाई राजनीतिक हस्तक्षेप र स्वार्थ समूहहरूले अस्तव्यस्त अस्तित्वविहीन बनाउने लागेको भन्दै डाक्टर केसीको आपत्ति छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सेवालाई सर्वसाधारणको समतामूलक पहुँचमा पुर्याउन राख्नुपर्नेमा जोड़ दिँदै उहाँले सीट वृद्धि गर्ने लगायतका विवादास्पद नीति र निर्णयहरू तुरन्त फिर्ता लिन माग गरेका छन्। उक्त निर्णयहरू खारेज नभएमा र आफ्ना पुराना मागहरू पूरा नगरिएमा पूर्ण सत्याग्रह सहितको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले विकास व्यवसाय संचालन र मानवाधिकार संरक्षणलाई सँगसँगै सन्तुलनमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। बुधबार काठमाण्डमा आयोजित व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै अध्यक्ष मगरले माग र अधिकारको संरक्षण र प्रवर्धन गर्ने मुख्य दायित्व सरकारको भएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार व्यवसाय संचालन गर्दा कुनै पनि किसिमबाट मानवाधिकार हनन हुन नदिन सरकारले प्रभावकारी निगरानी र व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। साथै व्यवसायहरूले पनि आफ्नो व्यवसाय संचालन गर्दा मानवाधिकारको सम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले जोड़ दिनुभयो। अध्यक्ष मगरले मानवाधिकार उल्लंघनका घटनामा आयोगले आवश्यक छानबिन गर्दै दोषीलाई कार्यवाहीका र लागि सरकारलाई निर्देशन दिने काम निरन्तर गरिरहेको जानकारी दिनुभयो। अध्यक्ष मगरले विकास र पूर्वाधार निर्माणका क्रममा आदिवासी जनजाति समुदायका अधिकारीको सम्मान हुनुपर्नेमा पनि जोड़ दिनुभयो। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ। चल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा सर्वसाधारणलाई तातो बाटो जोगिन र सावधानी अप्नाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अप्नाउन अनुरोध गर्नुभयो। आगामी दिनमा धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगंज र भैरवाको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान गरिएको उहाँले बताउनुभयो। वीरेन्द्रनगर र घोरैको तापक्रम पनि बढ़नेछ। ती क्षेत्रमा सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्माको नियुक्ति सम्बन्धी रिट दरपीट गर्ने आदेशलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सदर गरेको छ। प्रधान न्यायाधीश शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासले रिटलाई दरपीट गर्ने प्रशासनको आदेशलाई नै सदर गरेको हो। संवैधानिक परिषदको प्रधान न्यायाधीशमा शर्मालाई नियुक्ति गर्न सिफारिश गरेपछि सर्वोच्चमा तीनवटा रिट पेश भएको थिए। तीनवटै रिटलाई सर्वोच्च प्रशासनले दरपीट गरेको थियो। दरपीट विरूद्ध पेश भएका निवेदनलाई सर्वोच्चको प्रशासनले प्रधान न्यायाधीश शर्माको नियुक्ति नहुँदासम्मका लागि रोक्का गरेको छ। त्यति बेला कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले दरपीट विरूद्धका निवेदन दर्ता गर्न प्रशासनलाई निर्देशन दिएकी थिइन्। तर उक्त निवेदन प्रधान न्यायाधीश शर्माले कार्यभार सम्हालिसकेपछि मात्रै दर्ता भएका थिए। जेठ 11 गते ती तीनवटै निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेश भएको थियो। त्यसमध्ये अधिवक्ता गीता थापा समेतले दायर गरेको रिट दरपीट विरूद्धको निवेदनलाई संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको थियो। त्यस अनुसार दरपीटको आदेश ठिक बेठिक भन्ने निर्णय सही संवैधानिक इजलासले गर्ने भएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालकोले दरपीट भने सदर भएको थियो। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामे पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460-54635 98464-43853।
4: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
5: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
4: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
6: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
5: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
13: काममा अलि सघाउँछ कि भनेर नि।
12: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
15: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
16: बाफ्रे,
15: अब चाहिँ के हुने हो?
17: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
15: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
17: तिमीलाई थाहा थिएन?
15: थाहा थिएन।
17: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
15: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
17: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
18: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: एकैछिनको विश्रामपछि खबर सङ्गालोमा पुनः स्वागत छ। अब बाँकी समाचार।

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ। प्रतिनिधि सभाको बैठक बिहिबार बिहान 11 बजेका लागि डाकिएकोमा सूचना मार्फत

प्रतिनिधिसभाको अधिवेशन शुरू भएको 60 दिनभित्र संघीय संसदबाट अध्यादेशको प्रतिस्थापन विधेयक पारित गरिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता जलनाथ खनालले राजनीतिक व्यक्तित्वहरूलाई अपराधी जस्तो व्यवहार गरे देशद्वन्द अन्तर्द्वन्दतर्फ जाने खतरा हुने बताउनु भएको छ। बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै खनालले विभिन्न राजनीतिक व्यक्तित्वहरूमाथि धरपकड भइरहेको भन्दै एउटा अपराधी जस्तो व्यवहार गर्न थाले देश समझदारीतर्फ नभई अन्तर्द्वन्दतर्फ जाने खतरा हुने बताउनुभयो। उहाँले सरकारले कानून सम्मत प्रक्रियाहरूलाई अपनाएर र अनुसरण गरेर मात्र कुनै पनि कदम चाल्नु उचित हुने धारणा राख्नुभयो। त्यस्तै खनालले अपरिपक्व ढंगले संविधान संशोधनको प्रक्रिया अघि बढ़ाए देश दुर्घटनातर्फ जान सक्ने बताउनुभयो। संविधान बनेको 10 वर्ष भएको अवस्थामा संविधान कार्यान्वयनको समीक्षा गरेर मात्र संशोधनको प्रक्रिया अघि बढ़ाउनु पर्ने उहाँले बताउनुभयो। खनालले हचुवाका भरमा संविधान संशोधन गर्ने र विभिन्न संरचना खारेज गर्ने कार्य उचित नहुने धारणा राख्नुभयो। उहाँले अहिले पनि संविधानको भाग 4 लगायतका धेरै कुराहरू लागू नै हुन नसकेको भन्दै राष्ट्रपा नेतृत्वको सरकारले यसमा गम्भीर ध्यान पुर्याउन सुझाव दिनुभयो। त्यसै गरी पूर्व प्रधानमन्त्री खनालले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति आश्चर्यजनक रहेको टिप्पणी गर्नुभयो। सम्भवत बालेन शाह प्रधानमन्त्री भइसकेपछि व्यक्त गरेका अभिव्यक्तिहरू मध्ये सबैभन्दा कच्चा अभिव्यक्ति सीमा सम्बन्धी भएको उहाँको भनाइ छ। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सदर जिल्लामै प्रतिनिधि पठाएको छ। महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समिति केन्द्रीय समितिको निर्णय अनुसार नयाँ क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गर्न जिल्लाहरूमा प्रतिनिधि खटाएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। कंग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि हालै आवेदन खोलेको थियो। अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको उक्त समितिले जनाएको छ। असार 20 गतेभित्र नयाँ क्रियाशील आवेदन दिइसक्न समय दिएको छ। तोकिएको केन्द्रीय प्रतिनिधिहरू असार 20 गतेसम्म जिल्ला जिल्लामा रहेर नयाँ क्रियाशील सदस्यता वितरण कार्यमा समन्वय सहजीकरण र जिम्मेवारी निर्वाह गर्नेछन्। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने तयारीमा कांग्रेस छ। विशेष महाधिवेशनमा प्रस्ताव गरिएको विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट 3 जनाको दरले 35 वर्ष मुनिका युवाहरू महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ। त्यसैले पनि युवाहरूलाई क्रियाशील सदस्य बनाउन कांग्रेसले जोड़ दिइरहेको छ।

चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरू भएको छ। महाधिवेशन शुरू भएको पाँचौं दिनमा 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो। मतदान आज बिहान 10 बजेसम्म चल्नेछ। 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वार विरूद्ध गरेको दावी विरोधको छानबिन, उम्मेद्वारी खारिज तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेद्वारी कायम गरिएको छ। पहिलो चरणमा सभापति र 900 केन्द्रीय सदस्यको चुनाव हुने राजसभाको विधानमा व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। 900 केन्द्रीय सदस्यका लागि मतदान भइरहेको छ। यसबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति राजसभाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किएका छन्। पार्टीको प्रभावी दिशा तय गर्ने राजनीतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूले जनासो गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 65,50,00,000 रूपियाँ भएको वार्षिक बजेट सार्वजनिक गरेको छ। गाउँसभामा अध्यक्ष चन्द्रकला अधिकारीले बजेट प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखिए पनि बजेटमा पूर्वाधार क्षेत्र प्रमुख रूपमा समेटिएको छ। प्रस्तावित बजेट मध्ये चारैतर्फ 84,48,05,00,000 रूपियाँ र पुँजीगत तर्फ 17,44,00,000 रूपियाँ विनियोजन गरिएको छ। पुँजीगत बजेट मध्ये करिब 11,50,00,000 रूपियाँ पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। लोकमार्गसँग ओडाहरू जोड्ने तथा चक्रपथ निर्माणका लागि समपूरक अनुदान सहित 11,26,00,000 रूपियाँ सड़क पूर्वाधारमा विनियोजन गरिएको छ। लुम्लेक तानचोक भिचोक लान्द्रुक कार्मिन सड़क स्तरोन्नतिका लागि 1,00,00,000 रूपियाँ विनियोजन गरिएको छ भने प्रत्येक ओडामा पूर्वाधार निर्माणका लागि प्रति ओडा 25,00,000 दरले 2,75,00,000 रूपियाँ छुट्याइएको छ। गाउँपालिकाले प्रशासनिक भवन निर्माण तथा जग्गा प्राप्तिका लागि 60,00,000 रूपियाँ विनियोजन गरिएको अध्यक्ष विष्णु केसीले जानकारी दिनुभयो। पालिकाको कुल बजेट मध्ये संघीय सरकारबाट 58,44,00,000 रूपियाँ, प्रदेश सरकारबाट 3,39,00,000 रूपियाँ र अन्तरिक स्रोतबाट 3,50,00,000

रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। चालू आर्थिक वर्षको खर्च हुन बाँकी रकम पनि आगामी बजेटमा समेटिएको छ। संघीय सरकारले दिवा खाजा कार्यक्रममा प्रति व्यक्ति 20 रूपियाँ झोकिएकोमा गाउँपालिकाले थप 5 रूपियाँ दिने निर्णय गरेको छ। बाल विकास सहकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक तथा शैक्षिक सुधारका लागि 1,55,00,000 रूपियाँ विनियोजन गरिएको छ। स्वास्थ्य बीमा प्रिमियम अनुदानलाई 100% बनाएको छ भने कृषि तथा पशु विकासका लागि 70,00,000 रूपियाँ विनियोजन गरिएको छ। अब विदेशका समाचार। विश्व बजारमा कच्चा तेलको मूल्य इरान युद्ध शुरू हुनु अघिको स्तरभन्दा तल झरेको छ। बुधबार बिहान ब्रेन्ट क्रूडको मुख्य प्रति ब्यारेल 76 अमेरिकी डलर भन्दा तल झरेर करिब 75.50 डलरसम्म आएको थियो, जुन फेब्रुअरी 27 यताकै सबैभन्दा न्यून स्तर हो। अमेरिकी तेलको मापदण्ड बेस्ट टेक्सास इन्टरमिडिएट को मूल्य पनि घटेर प्रति ब्यारेल 72.03 डलरसम्म पुगेको बताएको छ, जुन मार्च 3 पछिकै सबैभन्दा कम हो। युद्धका क्रममा इरानले प्रभावकारी रूपमा स्टेट अफ हुमर्जमा आगमन रोक लगाएपछि सयौं तेल ट्याङ्कर र 11,000 भन्दा बढ़ी कर्मचारी फारसी खाड़ी क्षेत्रमा अलपत्र परेका छन्। युद्ध अघि विश्वभर खपत हुने तेलको झण्डै 20% अर्थात दैनिक 2 करोड़ ब्यारेल तेल यही जलमार्ग भएर ओसार पसार हुने गरेको थियो। हालै अमेरिका र इरान बीच भएको सहमतिपछि स्टेट अफ हुमर्जलाई व्यावसायिक जहाजहरूको आवागमनलाई 60 दिनसम्म शुल्क रहित रूपमा सञ्चालन गर्ने दिने व्यवस्था गरिएको छ। त्यसपछि यस क्षेत्रमा समुद्री यातायात अग्लेखनीय रूपमा बढ़ेको छ र पहिले रोकिएको धेरै तेल ट्याङ्करहरू पुनः बाहिरिन थालेका छनृ।

अब खेलकुदको समाचार विश्वकप फुटबलको समूह बी अन्तर्गत स्विजरल्याण्डले क्यानाडालाई 2-1 हरा पराजित गर्दै समूह विजेताका रूपमा नकर चरणमा प्रवेश गरेको छ। भ्यानकुभरमा भएको खेलमा दोस्रो हाफमा रूबेन भार्गस र जाहोन मान्जावीले गोल गर्दै स्विजरल्याण्डलाई जित दिलाए। खेलको अन्त्यतिर प्रिमिस डेभिडले क्यानाडाका लागि 1 गोल फर्काए भने टोली हारबाट जोगिन सकेन। यससँगै स्विजरल्याण्ड लगातार चौथो विश्वकपमा नकआउट चरणमा पुग्न सफल भएको छ। पराजित भए पनि क्यानाडाले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउँदै इतिहास रचेको छ। यस्तै बोसनिया एण्ड हर्जगोभिनाले कतारलाई 3-1 हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने आशा जीवित पारेको छ। 18 वर्षीय केरिम अलाजबेकोभिचको आकर्षक गोलबाट अग्रता लिएको बोसनियाका लागि अर्को गोल आत्मघाती रूपमा प्राप्त भयो भने एर्मिन माहिकले तेस्रो गोल थपे। जीतसँगै बोस्नियाले 4 अंक जोडेर क्यानाडासँग बराबरी गरे पनि हेड टू हेड नतिजाका आधारमा तेस्रो स्थानमा रह्यो। अब उसले उत्कृष्ट तेस्रो स्थानमा रहने टोली मध्ये परेर अघिल्लो चरण पुग्ने आशामा अन्य समूहका नतिजा कुर्नु पर्नेछ। कतार भने 1 अंक सहित प्रतियोगिताबाट बाहिरिएको छ। ब्राजिल र मोरक्को फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्याण्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन्। समूह सी अन्तर्गत एटलान्टा स्टेडियममा मोरक्कोले हाइटीलाई पराजित गर्यो। मियामी स्टेडियममा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराउँदै समूह विजेता बन्यो। ब्राजिलको 7 अंक छ, समान 7 अंक रहेको मोरक्को हेड टू हेड अनुसार उपविजेता बन्यो। स्कटल्याण्डमाथि सहजित निकाल्दा ब्राजिलका भिनियमियम जुनियरले 2 र म्याथ्यू कुन्हाले 1 गोल गरे। भिनिसियसले खेलको 7 मिनटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए। भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दुब्बर बनाए। 60 मिनटमा कुन्हाले गोल गर्दै अग्रता तिब्बर बनाए। दुई पटकको अग्रता जोगाउन नसक्दा हाइटी जितविहीन बन्न पुग्यो। मोरक्कोले हाइटीलाई 4-2 पराजित गर्यो। 10 मिनटमा आत्मघाती गोल मार्फत अग्रता लिएको थियो। 39 मिनटमा मोरक्कोले बराबरी गोल फर्कायो। 43 मिनटमा हाइटीले दोस्रो पटक अग्रता लियो। उक्त अग्रता पनि जोगाउन सकेन। पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मोरक्कोले बराबरीमा फर्कायो। खेलको 78 मिनटमा पहिलो अग्रता लिएको मोरक्कोले 79 मिनटमा अर्को गोल गर्दै अग्रता 2 गोल पुर्यायो। त्यसपछि गोल हुन नसकेन र मोरक्को विजय भएको छ। हाइटी यसअघि नै प्रतियोगिताबाट बाहिरिँदा स्कटल्याण्डको नकआउट पुग्ने झिनो सम्भावना बाँकी नै छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आएको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। रौतालमा डुबेर फेरि एक युवकको मृत्यु। म्याग्दीमा पहिरोले ईभी गाड़ी पुर्दा एकजनाको मृत्यु। पोखरा पर्यटन परिषदले 2100 रूपियाँ महस बाजना गर्दै 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलियो। हालसम्म 5.5 लाख कुखुरा नष्ट। डाक्टर गोविन्द केसीद्वारा फेरि अनसन बस्ने चेतावनी। पासपोर्ट छपाई अनियमितता प्रकरणमा महानिदेशक अरियाल सहित 7 जनाको बयान पूरा। 3 महिनामा 1,81,000 मतदाता थपिए। तराई क्षेत्रमा निरन्तर पराक्रम बढ़्यो। राष्ट्रपा महाधिवेशनको ढिलाइका कारण संसद बैठक सारियो। नयाँ क्रियाशील विवरणलाई व्यवस्थित गर्न कांग्रेसले 17 जिल्लामै प्रतिनिधि खटायो। राजनीतिक व्यक्तिलाई अपराधी जस्तो अव्यवहार गरे देश अन्तर्द्वन्द्वतर्फ जाने नेता। जलनाथ खनालको चेतावनी। अन्नपूर्ण गाउँपालिकाको 65 करोड़ 50 लाख बजेट सार्वजनिक। पूर्वाधारमा मुख्य जोड़। विश्व बजारमा कच्चा तेलको मूल्य युद्ध किनेकै स्तरमा झर्यो। र विश्वकप फुटबलमा स्विजरल्याण्ड बोस्निया ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर संगाल आउनेछ। हामी छौं सफलताको पाइलामा। केही सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
10: हेलो
11: सुनिता,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
14: फोन नम्बर 061-57-9915।
15: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
16: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
15: अनि कहाँ छ छोरा यो पसल?
16: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
15: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
16: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
15: पोखरा 2 बिन्दवासिनी बस पार्क,
16: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
15: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
16: मोबाइल नम्बर 98460-59581,
15: 98165-15475।
17: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856320325 9806535480 साथ ही आईएलएसपीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ। बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
1: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोध गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की
1: फोन नम्बर 0165705528 मोबाइल नम्बर 9856055528।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब गर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लुलायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम उमंग सुन्न नभुल्नु

0: आना जाना इस संसार के अंदर जैसे लहर आती जाती रहती है, जैसे ये बादल आते जाते रहते हैं, जैसे ये सूरज सवेरे चढ़ता है और शाम को ढलता है, यह है तुम्हारी जिंदगी। पर ये जो दिन मिला है, ये जो जीवन रूपी दिन मिला है, ये जो सूरज चढ़ा है, क्या करोगे तुम इस दिन में, क्या करोगे तुम आज, क्योंकि ये है तुम्हारा आज।
1: Hear yourself, स्वयं को आवाज में सुन हो।
2: एक जन राजा थिए, उनलाई यो शंका भयो कि अहंकार कस्तो हुन्छ। उनी खोज्न हिँडे, आफ्नो कुरा सबैसँग राखे कि अहंकार कस्तो हुन्छ, अहंकार कस्तो हुन्छ, अहंकार के हो, अहंकार कस्तो हुन्छ। कसैले भने उनलाई, तिमी सच्चा गुरु महाराज कहाँ जाऊ, उनले नै तपाईँको शंकालाई निवारण गर्नेछन्। घुम्दा घुम्दा घुम्दा घुम्दा घुम्दा धेरै भेटिए र भने, अहंकार राम्रो हुँदैन, यस्तो हुन्छ त्यस्तो हुन्छ। राजा भन्छन्, यो त मलाई पनि थाहा छ राम्रो हुँदैन, तर कस्तो हुन्छ। यसो गर्दा गर्दा उनी एउटा यस्तो ठाउँमा पुगे, गुरु महाराजी बसिरहनु भएको थियो, उनी पनि आएर बसे। त गुरु महाराजले सोध्नुभयो, के कुरा हो भाइ, किन यहाँ आएको। राजाले भने, महाराज मलाई एउटा शंका छ कि अहंकार कस्तो हुन्छ। भने राजा, म शंकाको समाधान त गर्न सक्छु, तर एउटा समस्या छ। अहिले एउटा कुवा खन्दै गरेको छु, त्यो कुवा खन्न गाह्रो भइरहेको छ, अनि जबसम्म यो कुवा राम्रो तरिकाले खनिँदैन तबसम्म मसँग समय हुँदैन, अनि जब यो कुवा खनिनेछ तब म तिम्रो शंकाको निवारण गरिदिनेछु। तब राजाले भने, महाराज मसँग त धेरै सिपाही छन्, धेरै मानिसहरू छन्, तपाईँ आज्ञा दिनुहोस्, म अहिले खनाइदिन्छु। गुरु महाराजले भन्नुभयो, यो त एकदमै राम्रो कुरा हुनेछ, तिम्रो शंकाको निवारण पनि छिट्टै हुनेछ। राजाले ताली बजायो, आफ्नो सैनिकलाई बोलायो, कुवा खन, कहाँ खन्ने महाराज, त्यही शुरू गरिएको छ, त्यही ठाउँ हो, खन्न शुरू गर। त्यहाँ फलाम जस्तै कड़ा पत्थर थियो, हतौडाले बजार्यो, हतौडा नै भाँचियो। त्यो ढुङ्गो यताको उता हुँदैन, कोदालीको प्रयोग गरे, कोदाली नै भाँचियो। गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा ठूलो राशि थुप्रियो कोदालोको, हतौडाको थुप्रो बनिसक्यो, तर त्यो यस्तो पत्थर थियो जसमा निशाना पनि थिएन। तब राजा आएर भन्दछन्, महाराज यो कुवा कहिले खनिन्छ मलाई थाहा छैन, तर मेरो हालत खराब भइसकेको छ, मलाई यो शंका लागिरहेको छ, यसले मलाई हैरान पारिरहेको छ, तपाईँ कृपया केही गर्नुहोस्। भने राजा, कुवा यसकारण खनिरहेको छ ताकि पानी निस्कियोस्। पानी हो यो जीवनको आनन्द, त्यसलाई पाउनको लागि कुवा खनिरहेको छ। यो पत्थर हो अहंकार, अनि जुन हतौडाहरू भाँचिएका छन्, जुन कोदालीका रास छन् भाँचिएका, यी सबै हुन् बुझाई। जबसम्म यो पत्थर यस्तो छ तबसम्म यो बुझाईले काम गर्दैन। कोही यस्तो सम्झाउनेवाला होस्, राम्रो भन्दा राम्रो सम्झाउनेवाला होस्, राम्रो भन्दा राम्रो बताउने व्यक्ति होस्, फेरि पनि कुनै काम लाग्दैन, यो पत्थरमा केही पनि हुँदैन। यो हो अहंकार, हेर्नुहोस् सबैतिर हेर्नुहोस्, यो मेरो हो, यो तेरो हो, यो मेरो त्यो तेरो, यो मेरो त्यो तेरो, सबै चक्कर हो, र यो चक्करमा सबै आए, कोही बचेका छैनन्। तपाई छ चीजबाट बन्नु भएको छ, अक्सिजन, हाइड्रोजन, फस्फोरस, क्याल्सियम, कार्बन र नाइट्रोजन, यी छ पदार्थबाट तपाईँ बन्नु भएको छ। तपाईँ 70% पानी हुनुहुन्छ, म हुँको कुरा गरिरहेको छु, हुँ हुँ, 70% पानी हो, 70% पानी हुनुहुन्छ र यी धातुबाट बन्नु भएको छ, ठिक छ। भैंसी, कसैले भैंसी पाल्नु भएको छ, राम्रो कुरा हो, दूध त राम्ररी पिउनुहुन्छ। भैंसी केबाट बनेको छ, तिनै पदार्थबाट जसबाट तपाईँ बन्नु भएको छ त्यसैबाट भैंसी बनेको छ। कुकुर कतिजनाले पाल्नु भएको छ, मसँग पनि दुईवटा छन्, ससाना ती के बाट बनेका छन्? ती पनि तीनै चीजबाट बनेका छन् जसबाट म बनेको छु त्यो बनेको छ। तपाईलाई यो सम्झाउने कोशिश गरिरहेको छु कि जुन चीजलाई लिएर हामी हिँड्दछौ ताकि म दोस्रो हुँ, म केही फरक हुँ, म अलग छैन, म त्यही नै हुँ जो सबै छन्। यो हो बाहिरको कुरा, भित्र कुरा फरक छ। भित्र के छ तपाईको? यदि यसलाई तपाईले बुझ्नुभयो तपाई भित्र के छ त तपाईको जिन्दगी बदलिनेछ। अहिले तपाई के गर्नुहुन्छ कि मन मैला तन उजरा टीभीमा हेर्नु भएको छ नि के साबुन, यसले नुहाउनुहोस्। यसले तपाईको छाला, ग्यारेन्टी दिन्छु तपाईको छाला अझ चम्किन थाल्छ। मन मैला तन उजरा बगुला कपटी अंग, कबीरदासजी भन्नुहुन्छ तासे तो, यसकारण मैले भने कबीरदासजी भन्नुहुन्छ तासे तो कौवा भला, तन मन एक ही रंग। यो तत म त सारा संसारलाई खाइरहेको छ। यो नेपालको मात्र कुरा होइन, अमेरिकामा पनि यस्तै भइरहेको छ। यो यस्तो के भन्छन् भाइरस हो, यो यस्तो रोग हो कि सबैतिर फैलिरहेको छ। तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले त्यस्तो गरिस। यस्तो कलियुग बन्यो कि नसोध्नुहोस्। के चाहियो मानिसलाई? पैसा, पैसा, पैसा, पैसा, पैसा। जोसँग केही छैन उसलाई 10 रुपियाँ चाहिन्छ, जोसँग 10 रुपियाँ छ उसलाई 100 रुपियाँ चाहिन्छ, जोसँग 100 छ उसलाई 200 चाहिन्छ। अनि जब यो जोसँग केही पनि थिएन उसले जब 10 पाउँछ फेरि उसले 100 सपना देख्छ। 100 हुनेले 200, 200 हुनेले 300, 300ले 400, 400 हुनेले 500, अनि 500 हुनेवालाले उसले 100 कहाँ सपना देख्छ र? ऊ त करोडौंको देख्छ। हजार करोड कति हुन्छ मसँग कहिले नसोध्नु होला, त्यसमा कतिवटा शून्य हुन्छन् मसँग नसोध्नुहोस्, मलाई थाहा छैन। इन्टरनेट गुगलमा गएर म थाहा पाउन सक्छु कि त्यसमा कतिवटा शून्य हुनुपर्दछ। यो जीवनमा केवल यसका लागि हो जीवन, बिर्सनु भयो एक दिन त जानु पनि छ। थाहा छैन के हुन्छ भोलि, एक सेकेण्डमा के हुन्छ यो थाहा छैन, कसैको निधारमा टाँसिएको छैन। तपाईँको मृत्यु फलाना फलाना दिनमा हुन्छ। अघा किसी बसरको आफ्नो मृत्युको बारेमा थाहा छैन, फेरि पनि हामी यसरी जिउँछौ कि जस्तो कि 100 वर्ष बाँच्छौं, अनि एक दोस्रोलाई कस्तो आशीर्वाद दिन्छौ 100 वर्ष बाँच्छ। अनि समय के भन्छन् मानिसहरू? समय मसँग छैन हजुर, मैले जुन कुरा गरिरहेको छु उसलाई सुन्नका लागि समय छैन। ठिक छ, मलाई एउटा कुरा बताउनुहोस्, तपाईँ समझदार हुनुहुन्छ, तपाईँ जन्मिनु त भयो, अब एउटै चीज बचेको छ, त्यो हो मृत्यु, होइन? एउटा त भयो अनि दोस्रो ठूलो जुन हुनेछ जसमा सबै मानिसहरू आउँछन् खाना खानका लागि, त्यो हो मृत्यु। तपाईँ र मृत्युको बीचमा के छ? समय नै त छ। अनि त्यही तपाईँसँग छैन भने तपाईँ त जानुभयो, त्यही त हो दुईवटालाई यसरी छुट्याउने। कि हंसा निकल गया पिंजरे से खाली पड़ी रही तस्वीर, यो श्वासको के मूल्य छ तपाईँ बुझ्न सक्नुहुन्न? बुझ्नुहुन्छ अवश्य, तर त्यो दिन जुन दिन यो जानेछ। यस्तो किन हुन्छ थाहा छैन। घरमा श्रीमती छिन्, श्रीमतीसँग झगडा पनि गर्छन्, यो किन नगरेको, तैँले नुन धेरै हालिस, अब चियाले, अब यो गर, अब त्यो गर, अनि जुन दिन भागेर जान्छे ओहो कहाँ गई। भैँसीको साथमा पनि यही हुन्छ, जबसम्म घरमा छ कहाँ जान्छस्, यस्तो गर्छेस, त्यस्तो गर्छेस, अनि जुन दिन भाग्छे अरे राम मेरो भैँसी गयो। बच्चासँग पनि यस्तै हुन्छ, बदमास पढ्दैनस्, लेख्दैनस्, बेवकुफ, यस्तो छस्, त्यस्तो छस, जुन दिन भाग्छ मेरो छोरो बाबु कहाँ गयो, अरे मेरो दुनियाँ खराब भयो, म त कहीँको भइन। किनकि शून्यताको लागि त सारा उमेर बाँकी छ। यदि यसै प्रकारले तपाईँ बाँच्न थाल्नुभयो हरेक दिन तपाईँको जिन्दगी बदलिनेछ र तपाईँको जीवनमा शान्ति नै शान्तिको सुखले भरिनेछ। त हजुर, शान्ति त सम्भव छ, यसकारण सम्भव छ किनकि यो पहिलादेखि नै तपाईँ भित्र छ। नलुकाउनुहोस्, बाहिर आउन दिनुहोस्, आफ्नो जीवनलाई सफल बनाउनुहोस् र आनन्द लिनुहोस् आफ्नो जीवनमा।

करम ढाला अंग बन काटत बारंबार अपने हाथों आप ही काटत है संसार हमरो कर्म नहीं एक्स बंचरो बने को छ र त्यही चीज बाट हामीले आफैलाई हानेर आफैलाई नै काट्न तिर लागिरहेका छौं हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे एकजनाले मलाई प्रश्न सोध्नुभयो कि हजुर जब हामी जान्छौं बाहिर जान्छौं मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौं यो कुरा त सबैलाई थाहा छ जब बाहिर जान्छौं कसैले यताबाट गाडी अगाडि ल्याउँछ कसैले यताबाट गाडी अगाडि बढाउँछ कसैले केही भन्छ कसैले केही भन्छ कसैले केही भन्छ अनि मानिसलाई रिस उठ्छ मैले भने कि म तपाईँलाई उत्तर दिन्छु तपाईँको अनुहार छ जब तपाईँ बाहिर जानुहुन्छ कयौं हजारौं मानिसहरूलाई देख्नुहुन्छ उनीहरूको अनुहार त बेग्ला बेग्लै छ जब तपाईँ आफ्नो घर आउनुहुन्छ तपाईँको अनुहार पनि उनीहरू जस्तै हुन्छ कि तपाईँको अनुहार तपाईँकै अनुहार रहन्छ के हुन्छ तपाईँको अनुहार त तपाईँकै अनुहार रहन्छ नि त्यसै गरी मानिसले आफ्नो वास्तविकतालाई बुझ्दैन उसले हेर्छ यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला ऊ पनि शान्त हुनुपर्छ ऊ पनि शान्त हुनुपर्छ ऊ पनि शान्त हुनुपर्छ तब मात्रै मलाई शान्ति मिल्नेछ यसको अर्थ तपाईँलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ तपाईँले स्वयं आफूलाई बुझ्न सक्नु भएन किनकि शान्ति तपाईँ भित्रै छ

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी निटिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा यु एफओ र श्री कम्प्लेक्स को बीचमा।
8: फोन नम्बर 061-585-9115।
9: हेलो,
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
11: लो दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो, हजुर
11: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भनेर छ, के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
15: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
14: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
15: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
14: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
14: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
14: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 9805767793, 9765509960। दोस्तीटु मिट शप
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्म दर्ता दिनुहोस् त।

0: वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
5: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
4: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
6: बाकेलाल स्पोर्ट्स, मुक्त विशाल बजार, सिपे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-1-61-62-983, 98-5-60-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, भुक्त विशाल बजार।
0: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: हैन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
7: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चौक, फोन नम्बर 0161-541-984-541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहज पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नापा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजै ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
9: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झनेको छ।
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। अन्तर्राष्ट्रिय लागू औषध तथा वैध तस्करी विरूद्धको दिवस जून 26 अर्थात भोलि विश्वभर विभिन्न कार्यक्रम गरी मनाइरहेछ। देशमा पनि विभिन्न कार्यक्रम हुँदैछ भने पोखरा र यो आसपास क्षेत्र गण्डकी प्रदेशमा पनि विभिन्न कार्यक्रमहरू हुँदैछन्। विशेष गरेर दिवसकै सन्दर्भमा मात्रै कार्यक्रम भन्दा पनि वर्षभरि नै काम यो क्षेत्रमा काम गरेका व्यक्तित्वहरू आज हुनुहुन्छ हामीसँग छलफलका लागि। आज रिकभरी नेपालका गण्डकी प्रदेशका अध्यक्ष हुनुहुन्छ श्री वन्य उपाली। यसै गरी असल छिमेकी नेपाल अन्तर्गतको नवजीवन उपचार तथा पुनर्स्थापना कार्यक्रमका कार्यक्रम अधिकृत हुनुहुन्छ प्रतिमा बस्नेत मगर। उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँहरू दुवैजनालाई हार्दिक स्वागत छ कार्यक्रममा। सबैभन्दा पहिला म रिकभरी नेपाल गण्डकी प्रदेशका अध्यक्ष श्री वन्य उपालीतर्फ जान्छु। यो संस्था चाहिँ कस्तो खालको संस्था?
1: धन्यवाद है यो सफलता कार्यक्रमलाई मेरा केही कुराहरू राख्ने अवसर दिनुभयो। रिकभरी नेपाल भनेको जति पनि लागू पदार्थ सेवन गर्ने भाइ बहिनीहरू छन् उनीहरूको पुनर्स्थापना केन्द्र अथवा हार्म रिडक्सन एचआइभी सम्बन्धीलाई रोकथाम गर्नको लागि यिनीहरूको सञ्जालको एउटा चाहिँ साझा संगठन हो रिकभरी नेपाल।
0: यसले चाहिँ विशेष गरेर के काम गर्छ?
1: यसको विशेष भनेको पुनस्थापना केन्द्रहरूसँग चाहिँ परिचय सम्बन्धित छ। जो भाइ बहिनीहरू लागु औषध लागु पदार्थ सेवन गर्नुभएको छ उहाँलाई उपचार गराएर पुनः समाजमा स्थापित गराउनु चाहिँ मुख्य उद्देश्य चाहिँ यसको यो नै हो।
0: गण्डकी प्रदेशमा चाहिँ लागु पदार्थको समस्या चाहिँ कस्तो छ?
1: अब अहिलेको अवस्थामा भन्ने हो भने चाहिँ मेरो जीवनको सबभन्दा कार लाग्दो अवस्था लाग्छ मलाई, जुन यो जिन्जी आन्दोलनबाट अलिक बढी मात्रामा चाहिँ सानो सानो भाइ बहिनीहरू पनि लागु औषधमा चाहिँ फसेको चाहिँ मैले पाएको छु। साँच्चै नै भन्यो भने हाम्रो गण्डकी प्रदेश चाहिँ भयावह स्थितिमा नै छ अहिले।
0: हजुर, भनेपछि एकदमै उमेर समूहको हिसाबले एकदम भर्खरको कलिलो बालबालिकाहरू लागिरहेका छन्।
1: अब पचाउनु नहोला 13-14 वर्षबाट चाहिँ भाइ बहिनीहरू चाहिँ गाँजा सेवन गरेर 12-13 वर्षका भाइ बहिनीहरूलाई पुनस्थापना केन्द्रमा ल्याएको पनि मैले देखेको छु। भनेपछि हजुरको यो 13-14 उमेरबाट गाँजा सेवन, 18-19 वर्ष चाहिँ सुईबाट लगाउने अथवा ट्याबलेटहरू चाहिँ प्रयोग गर्ने, 22-25 वर्ष चाहिँ ब्राउन सुगरहरू अहिले त आइस भन्ने पनि भित्रिया छ होइन, अनि त्यसपछि माथिको उमेरका चाहिँ गाँजा रक्सी समस्या चाहिँ अहिले एकदमै चाहिँ
0: हजुर हजुर। यो किन बढी लागु औषधमा किन मानिस आकर्षित हुँदो रहेछन्? के छ त्यहाँ चाहिँ त्यस्तो?
1: अब यो मैले लामो समय रिहाबिलिटेसन सेन्टरमा नै काम गरेँ होइन, त्यहाँ भाइ बहिनीलाई सुन्ने बेला एउटा चाहिँ साथीले कर लगायो भने नाइ भन्न नसक्ने एउटा, अनि अलिकति चाहिँ पारिवारिक समस्याहरू पनि जस्तै हजुरको बुवा आमा विदेशमा हुनुहुन्छ कमाउनको लागि अनि छोराछोरीले आरेक्टेयर गर्ने कोही पनि छैन, त्यो बिहान बाबामा उठेर काममा जानुहुन्छ किनकि घर चलाउनुहुन्छ नि त, अनि उनीहरू चाहिँ फ्री भएको अवस्थामा चाहिँ बेरोजगार अथवा कसैको माया नपाएर त्यो एक्लोपना भएर पनि त्यो लागु पदार्थमा फँसेको पाएको छु। अब विभिन्न खाले कोही ट्राजेडीमा फँसे भन्ने, अब कोही चाहिँ घरमै चाहिँ बुवा आमाले ड्रिङ्क खानुहुन्थ्यो बुवाले गाजा खानुहुन्थ्यो अनि यसरी म खाएँ भने धेरै प्रकारले चाहिँ भाइ बहिनीहरू चाहिँ अहिले चाहिँ लागु पदार्थमा फसिरहेका छन्, कुलतमा फसिरहेका छन्।
0: हजुर, भनेपछि लागु औषधको प्रयोग गर्नेको रेसियो चाहिँ बढ्दो छ
1: अहिलेको अवस्थामा मजासमा बोलिरहेको छ।
0: यो कुनै एरिया विशेष छ कि जता पनि तपाईँहरू जस्तै गण्डकी प्रदेशकै रिकभरी नेपाल भनेपछि हेरिराख्नु भएको छ होइन, यो ठाउँ क्षेत्र भन्ने छ कि ग्रामीण क्षेत्रबाट पनि जताबाट पनि आउनु भएको छ अहिले?
1: एकदमै बढी मात्रामा काशीले छ
0: हजुर,
1: नत्र अब अहिले चाहिँ त्यो गाउँ भन्ने पनि छैन, कुनै पनि ठाउँ चाहिँ अशुद्ध चाहिँ छैन। यो एउटा लागु पदार्थ सेवन गर्ने व्यक्तिको एउटा सञ्जाल हुँदो रहेछ, कसले बेच्छ कसले खान्छ थाहा हुन्छ, अनि अहिले सहरतिर अलिक बढी मात्रामा प्रहरीहरू जस्तै अब हामी रिहाबिलिटेसन सेन्टरहरू सामुदायिक सेवाहरू लागिरहेको छ नि, गाउँतिर अलिकति त्यो पहुँच नभएको हुनाले त्यो बेचबिजन गर्नेहरू चाहिँ अझ बढी मात्रामा चाहिँ ग्रामीण क्षेत्रमा हुनुहुन्छ।
0: धेरै धेरै धन्यवाद छ शिव न्यौपानीजीलाई. म फेरि पनि आउनेछु. रिकभरी नेपाल कर्णाली प्रदेशका अध्यक्ष हुनुहुन्छ, यसै गरी हामीसँग हुनुहुन्छ. लामो समयदेखि यो क्षेत्रमा कार्यरत हुनुहुन्छ असल छिमेकी नेपाल नवजीवन उपचार तथा पुनर्स्थापना कार्यक्रमका कार्यक्रम अधिकृत हुनुहुन्छ प्रतिभाजी, उहाँतर्फ जान्छु. यो विशेष गरेर तपाईँले महिलाहरूको होइन पुनर्स्थापना केन्द्रमा अनुभव सम्हालिराख्नु भएको छ, काम गरिराख्नु भएको छ, महिलाहरूको अवस्था चाहिँ कस्तो छ?
2: अब कास्की जिल्लाको सन्दर्भलाई हेर्नुपर्दा अथवा अहिले हामी विश्वमै हेरौँ भने पनि यो लागु पदार्थ दुरुपयोग अथवा यसको प्रयोग चाहिँ विश्वव्यापी रूपमै एउटा ठूलो समस्याको रूपमा रहेको छ. अहिले ग्लोबली 2012 हामीले त्यो हेऱ्यौँ भने डाटालाई पनि 3.3 मिलियन भनेर भनिसकिन्छ. त्यो चाहिँ यो जति पनि समस्याहरू छन् त्यो चाहिँ लागु औषधको डिसअर्डरको कारणले गर्दाखेरि भइरहेको अवस्था हामी देख्न सक्छौँ भने हिजो अस्तिको एपिसोडहरूमा पनि हामीले हाम्रो सहायक जिल्ला प्रमुख अधिकारीले भन्नुभयो जस्तो अब अहिले हामीले 156,821 भनेर जुन अनुमान गरिरहँदा 2000 लगभग हामीले 20 डाटा हेर्दाखेरि 130,000 होइन त्यसै 424 त्यसपछि आएर हामीले त्यो हेर्ने हो भने अगाडिको डाटाहरू हेर्दै जाँदाखेरि 2000 अब हामीले लगभग 43-44 सालमा हेर्दाखेरि 46,000 होइन अब 634 मात्रै त्यो लागु पदार्थ प्रयोगकर्ताहरूको संख्या रहेको थियो भने अब अहिले यहाँसम्म आइपुग्दाखेरि त्यो संख्या घट्नुको सट्टा झन् तीव्र रूपमा बढ्दै गइरहेको अवस्थाहरू हामी देख्छौँ. यसको एनुअल ग्रोथहरू चाहिँ अहिले हामीले 5.0% भनौँ 6% बढ्दै गएको कुराहरू जुन छ अनि त्यो हेर्दाखेरि र अहिले मैले लामो समय यो लागु औषधको क्षेत्रमा काम गरिरहँदाखेरि पनि हाम्रो अनुभवको आधारमा हेर्दाखेरि अब महिलाहरू हामीले जुन बेलामा काम सुरु गर्यौँ त्यो काम सुरु गरेको 2060-61 सालदेखि एउटा डाटा कलेक्सनको रूपमा काम गर्दाखेरि चाहिँ त्यो बेलामा महिलाहरू एकदमै न्यून रूपमा पुरुषहरूको उनीहरू नजिकतामा भनौँ न होइन पुरुष खाने साथीहरूको नजिकतामा रहेको र त्यो बेलामा 1 वर्ष ट्रायलको रूपमा हेर्दाखेरि चाहिँ उनीहरू लगभग त्यही हामीले सर्वे गरेर पाउँदाखेरिको डाटा हेर्दा 20-21 जस्तो त्यो बेलामा हामीले भेटेको थियौँ भने अब अहिले आएर आउटरिचमा मात्रै हामीले भेट्दाखेरि पनि लगभग रक्सी प्रयोग गर्ने र ओपाइट ड्रगहरू प्रयोग गर्नेहरू 50-50 नै देखिन्छ भनेको 300 हारारीको बराबरमा महिलाहरूले प्रयोग गरिराख्नु भएको छ. त्यसमा लागु पदार्थै प्रयोग गर्नेहरूको संख्या चाहिँ लगभग 112 जस्तो हामीले भेटिरहेको अवस्थाहरू छ भने जुन चाहिँ भर्खर प्रयोग गरेकोदेखि लिएर अत्याधिक मात्रामा 5 वर्ष 2 वर्ष होइन 10 वर्ष प्रयोग गरिरहेको अवस्थाहरू छन् भनेदेखि लागु पदार्थ बाहेकको रक्सी जुन चाहिँ अहिले हाम्रो संस्कृति कल्चरको कारणले गर्दाखेरि पनि विशेष गरी जनजातिहरूमा होइन अनि अब ब्राह्मण क्षेत्रीमा पनि त्यो आएको छ, अब दलित समुदायहरूमा त भइहाल्यो अनि यी सबै ग्रुप कुनै यसले लिङ्ग उमेर जातित्व भन्ने छैन कि यो लागु पदार्थको समस्याले चाहिँ सबै कुरालाई नै छोएको छ. त्यस कारणले गर्दा यो चाहिँ एकदमै भयावह अवस्था हुँदै आएको हामी देख्छौँ होइन अनि कास्कीमा पनि अहिले लगभग हामीले यो वर्षकै मात्रै उपचार केन्द्रमा हेर्ने हो भने लगभग 110 महिलाहरूले उपचार सेवा लिइरहेको 2 उपचार केन्द्रहरूबाट होइन नौलो घुम्तीको महिला सुधार गृहबाट र असल छिमेकी नेपालको नवजीवन पुनर्स्थापना केन्द्रबाट हामी पाउँछौँ भनेदेखि अहिले अब अघि सरले भन्नुभयो जस्तै हजुरले सोद्धै गर्दा होइन अब कास्कीको कुन कुन एरियामा चाहिँ बढी मात्रामा प्रभावित भएको पाइन्छ भन्दा अहिले महिलाहरूमा विशेष टिनेजर्स जुन किशोर किशोरीहरू छन् उनीहरू चाहिँ धेरै जस्तो माइग्रेसन भएर आएको हामी देख्छौँ. कास्की जिल्लाकै किशोर किशोरीहरू जुन चाहिँ अब युवा भाइ बहिनीहरू चाहिँ अब बुटोल जाने, काठमाडौँ जाने होइन अथवा चितवन जाने अनि अब काठमाडौँतिरबाट होइन अब पोखरा आउने अथवा तनहुँ बागलुङ होइन नजिकका जिल्लाहरूबाट चाहिँ उनीहरू रोजगारीको लागि अथवा उनीहरू एउटा गरिबीको कारणले पनि महिलाहरू अथवा बालबालिकाहरू चाहिँ एउटा श्रमिकको रूपमा काम खोज्दै आउने क्रममा चाहिँ उनीहरू सहर पस्दाखेरि उनीहरू जानेर नजानेर पनि त्यो लागु पदार्थतिर फसेका छन्, जुन चाहिँ विशेष गरी मनोरञ्जनको क्षेत्रमा होइन हामी हेर्छौँ भने मनोरञ्जनको क्षेत्रमा जुन डान्स बारतिर होला होइन अब होटलहरूमा उनीहरू एउटा काम खोज्ने क्रममा त्यसरी जाँदाखेरि उनीहरू चाहिँ एउटा रमाइलोको लागि प्रयोग हुँदा गर्दाखेरि चाहिँ साथीहरूको दबाव भनौँ न पियर प्रेसरको कारणले गर्दा लोप भएर तिमीले योभन्दा अझ धेरै यो पैसा गर्यो भने काम गर्यो भने पैसा पाउँछौ होइन तिमीले चाहिँ अब यो पेसातिर गयो भने चाहिँ अझ तिमीले चाहिँ धेरै आमदानी गर्न सक्छौ राम्रो हुन्छ तिमीलाई भन्ने एउटा लोभ्याइको कारणले गर्दाखेरि पनि विशेष किशोर किशोरीहरू युवाहरू चाहिँ उनीहरू त्यसरी जाँदै गर्दा मनोरञ्जनको क्षेत्रमा जाँदै गर्दा उनीहरू एउटा यौन कर्मीसम्म पनि पुगेको भएको अवस्थाहरू छ होइन भनेदेखि अब अर्को चाहिँ अर्को बाटोमा हेर्नु पर्दाखेरि विशेष गरिकन हाम्रो अब यो सोसियल कल्चरको हिसाबले पनि अब गुरुङ मगर नेवार कल्चरहरूमा चाहिँ घरमै एउटा रक्सीको उत्पादन हुने होइन बिहा वर्तमान भोजको चलाइने अब अहिले हामी ठुल्ठुलो फङ्सनहरू गर्दाखेरि पनि अब बर्थडे पार्टी सेलिब्रेसन फङ्सनहरू गर्दाखेरि पनि हामी वाइनहरू अब त्यस्तो खालको पेय पदार्थ मादक पदार्थहरू प्रयोग गर्दै गर्दा पनि त्यो टेस्टहरू लिँदै जाँदाखेरि पनि महिलाहरू कतिचोटि यो लतमा एडिक्सनमा पर्नु भएको अवस्थाहरू छ भनेदेखि अर्को चाहिँ अब महिलाको केसमा चाहिँ उहाँहरूको एउटा कमजोरी भन्नु कि अब महिलाहरूलाई एउटा हाम्रो प्रतिस्पर्धात्मक देश भएको कारणले गर्दा पनि उनीहरू राम्रो पढ्ने राम्रो खालको उनीहरूको स्किल क्षमताहरू हुने तर त्यो नभएको कारणले गर्दाखेरि त्योतिरको अनभिज्ञता अर्को चाहिँ ज्ञानको कमी होइन त्यसले त्यो कारणले गर्दाखेरि पनि उहाँहरू यो कुलततिर फस्नु भएको देखिन्छ होइन अनि अब अहिले कास्कीमा चाहिँ 2072 सालभन्दा अगाडि जब हामीले काम सुरु गरेका थियौँ त्यति बेलामा अलिक बेसी रूपमा चाहिँ सारङकोट एरिया नयगाउँ एरियाहरूमा अथवा बगरका केही एरियाहरू नालामुख एरियाहरूमा चाहिँ बढी मात्रामा चाहिँ प्रयोगकर्ताहरू देखिनुहुन्थ्यो भने अब अहिले चाहिँ त्यो सबै अघि सरले भन्नुभयो जस्तै अब बागलुङ पर्वतदेखि लिएर स्याङ्जा होइन यहाँ अहिले दमौलीहरूदेखि लिएर कास्कीभित्र पनि विभिन्न वडाहरूमा चाहिँ अब बालबालिकाहरू चाहिँ त्यसरी नै गइरहेको अवस्था देखिन्छ होइन अब उनीहरू आकर्षण हुनु भनेको अब अहिले पहिलाको जुन 72 सालभन्दा अगाडिको चाहिँ रेसियोमा इन्टरनेटहरू हामीसँग थिएन सोसियल मिडियाहरू हामीसँग थिएन त्यति बेला चाहिँ उनीहरू साथीको एउटा पियर प्रेसरको कारणले गर्दा उनीहरूले चाहिँ त्यो देखासिखेको कारणले गर्दाखेरि अथवा परिवारको एउटा संरचना नै बिग्रेको अवस्था हुन्छ नि जुन चाहिँ पारिवारिक एकदम विचित्तता भनेर हामी भन्ने गर्छौँ जस्तो बुवा आमाको नै सम्बन्ध बिग्रेको अवस्था होइन एउटा परिवारहरूमा चाहिँ मेलमिलाप नभएको अवस्थाहरूबाट बालबालिकाहरू चाहिँ एउटा दिगदारी भएर उनीहरूले त्यो घरको झगडाहरू दिँदिनै देखेर त्यो छ अर्को चाहिँ गुड प्यारेन्टिङ पनि नहुनु होइन परिवारमा चाहिँ अब धेरै हाम्रो अब देशको त्यो एउटा चाहिँ दुःखद कुरा भन्नु कि होइन हामीसँग रोजगारीको पर्याप्तता छैन अनि त्यसकारण हाम्रो जवानहरू बुवा आमाहरू कमाइ गर्नको लागि विदेश जानु पर्यो माइग्रेसन भएको छ अनि यहाँ चाहिँ बालबच्चालाई सानै 5 वर्षको 6 वर्षको उमेरमा छोराछोरीहरूलाई उहाँहरूले बाजे बाजेको साथमा राख्नु भएको छ अनि त्यो हुर्काईमा चाहिँ कमजोरी भएको छ अभिभावकत्व राम्रो भएन त्यहाँनिर आएर गुड प्यारेन्टिङ नहुँदाको कारणले गर्दा हजुरबा हजुरआमाले कतिचोटि त्यो गाइडेन्स गर्नु नसक्दाखेरि किशोर किशोरीहरूलाई जुन बेलामा बुवा आमाको साथ चाहिन्छ त्यो बेलामा उनीहरू एक्लै बस्नु पर्दाखेरि चाहिँ उनीहरू चाहिँ त्यसरी पीडाबाट पनि उनीहरूले कुलततिर अथवा गलत छनौटहरूमा गइरहेको छ हामीले देखिरहेको छ।
0: यो तपाईँ त विशेष गरेर महिलाहरूसँगै बसेर काम गरिरहनु छ होइन त्यसलाई अलिकति फरक त तपाईँको सुन्दाखेरि चाहिँ आयो त्यो के कारणले हुँदो रहेछ भन्ने अझै यो 20 वर्षको अनुभव छ नि तपाईँसँग महिलाहरू बससँग बसेर काम गरिरहँदा त्यो सक्सेस रेट चाहिँ कस्तो छ तपाईँ
2: अब अहिले हामीले असल छिमेकी नेपालले काम गरेदेखि अहिलेसम्म लगभग हामीले 325 जनालाई हालसम्ममा हिजोको दिनसम्ममा 325 जनालाई चाहिँ हामीले आवास गृहमा राखेर उनीहरूलाई उपचार सेवा प्रदान गरेका छौँ भने त्यसमा 214 जना महिलाहरू चाहिँ अहिले रिकभर भएर आफ्नो जीवन बिताइरहनु भएको अवस्थाहरू छ भने त्यसमा चाहिँ 27 जना हाम्रो फिमेलहरू जो चाहिँ कोभिडको समयमा र विभिन्न कारणले गर्दाखेरि उहाँहरूको डेथ भएको अवस्था छ भने 80 जना चाहिँ रिल्याप्स रेट हामीसँग छ है. भनेको 80 जना चाहिँ उपचारमा आउनुहुन्छ, उपचार लिनुहुन्छ, फेरि 6 महिना अथवा 1 वर्ष अथवा 3 महिनामा कहिले कहिले 2 महिनामा उहाँहरू चाहिँ घर फर्किनुहुन्छ अथवा रिइन्ट्रोडक्सन हामीले गर्छौँ. त्यो चाहिँ परिवारमा समुदायमा पुनर्स्थापित हामीले गर्छौँ. त्यो पुनर्स्थापित गर्ने क्रममा चाहिँ यी रिल्याप्स भइरहेका सेवाग्राहीहरूको विशेष गरिकन जुन सडकबाट आउने बालबालिकाहरू छन्, जुन चाहिँ परिवारहरूको सपोर्ट नभएका महिलाहरू हुनुहुन्छ, एकल महिलाहरू हुनुहुन्छ होइन, त्यसमा पनि परिवारबाट सम्बन्ध विच्छेद भएका अथवा श्रीमानले छोडेका त्यस्ता किसिमका श्रमिक महिलाहरू पनि हुनुहुन्छ कतिजना, त्यो सहायताविहीनता भएका भने कतिजना चाहिँ अब लागू पदार्थमा राम्रै परिवार भए तापनि अब परिवारले पनि हातटाक अब हामी सक्दैनौँ भनेर हात उठाएका अवस्थाहरूमा छोडिदिएका महिलाहरू होइन, किशोर किशोरीहरू पनि छन् जुन चाहिँ उनीहरू यौन पेसामै संलग्न भएकाहरू पनि केहीजना हुनुहुन्छ. भनेपछि अब त्यो परिवारले पनि हामी सक्दैनौँ भनेर उहाँहरूले हामीले उपचारसम्म खोजेर ल्याएर उपचार सेवा दिएर अब परिवारलाई पनि हामीले खोजेर अब हजुरले आफ्नो नानीलाई लैजानुहोस्, अब आफ्नो परिवारमा लगेर एउटा राम्रो वातावरण दिएर फेरि पनि उसको निम्ति चाहिँ एउटा नजिकको सम्बन्ध बनाउनुहोस् भनेर पनि हामीले पहल गर्छौँ, एडभोकेसी गर्छौँ. तर कति परिवारहरूले चाहिँ प्रेस्टिजको कारणले होइन, अब पुरुषको लागि चाहिँ जति पनि पैसा खर्च तयार गर्न हाम्रो समाज चाहिँ अग्रसर छ होइन, अब लागु पदार्थमा फस्यो भने त्यसको लागि पुरुषको लागि अब घरको एउटा बन्द कोठामा गोपनीयता राख्नेदेखि लिएर उहाँहरूले जति पनि पैसा खर्च गर्न तयार हुनुहुन्छ भने एउटा छोरी होइन एउटा चेली एउटा बहिनीले चाहिँ लागु पदार्थमा जाने बित्तिकै मेरो एउटा अन्डा फुट्यो से सकियो भन्नेको अवस्थाहरू हुन्छ. यसमा चाहिँ निकै नै सङ्घर्ष गर्नुपर्ने हुन्छ. हामीले पनि यो काम गरिरहँदाखेरि सुरुका दिनहरूमा जब महिलाहरू खुलेर आउनु भएन उपचार केन्द्रमा, हामीले 63-64 काम गर्दै गर्दा अनि त्यति बेला हामीले नै घर घर भिजिट गरेर अभिभावकहरूलाई आफन्तहरूलाई भन्नु परेको थियो यो उपचार गरेपछि निको हुन्छ, तपाईँले केही समय राख्नुहोस् होइन, अनि उसको लागि एउटा आमा सुधार भयो भने एउटा आमा निको भयो भने बाल बच्चाहरू सुरक्षित हुन्छन् होइन. एउटा आमाले रक्सी खान छोडिदियो भने चाहिँ उसले राम्रो जीवन लिदियो ऊ सुध्रियो भने त उसको 3-4 बच्चाहरूले त सुरक्षा पाए नि त होइन. त्यस कारण एउटा किशोरीले अब जानेर नजानेर ऊ नसामा फसे तापनि पछि उसले उपचार राम्रो परिवारको सहयोग राम्रो पायो भने त उसले आफ्नो पुनर्जीवन फेरि लिन सक्छ पाउन सक्छ भनेर चाहिँ उहाँहरूले हामीले निकै सङ्घर्ष गर्नुपर्ने यस्तो पनि अवस्था थियो कि एउटा परिवारको चाहिँ लगभग हजुरले भन्नुपर्दा एउटा पुरै परिवारै बिग्रिसकेको, जस्तो आमा चाहिँ नसाको डिलिङ गर्ने हुनुहुन्थ्यो, नानीहरू चाहिँ त्यही प्रकारले लागु पदार्थमा फसिरहेको अवस्थाहरू भने त्यो पुरा होल परिवारलाई नै हामीले रेस्क्यु गर्नु परेको थियो होइन. त्यतिखेर छोराछोरीलाई बालगृहमा राखिदिनेदेखि लिएर उसको उहाँको जो लागु पदार्थमा फसेको छोरी छ उहाँलाई हाम्रो उपचार केन्द्रमा राख्ने अरू सानसाना भाइ बहिनीहरूलाई चाहिँ त्यसरी हामीले सहयोग गर्नुपर्ने अवस्थाहरू थियो. अझै पनि उपचारमा आइसकेका बहिनीहरूलाई हामीले जुन 7-8 क्लास पढ्दै गरेका, 9 क्लास पढ्दै गरेका अहिले किशोरी छ, रिसेन्टली अहिले हाम्रो पनि अहिले उपचार केन्द्रमा 5 बहिनीहरू छन् जो चाहिँ 7-8 पढ्दै गरेका. उपचारपछि उनीहरूलाई स्कुलको लागि हामीले एडभोकेसी गर्नु पऱ्यो भने स्कुलमा पनि फेरि भर्ना पाउन गाह्रो छ होइन. भनेको हाम्रो समाजले एउटा महिला कुलतमा गइसकेपछि लागु पदार्थमा कसिसकेपछि हेर्ने दृष्टिकोणै फरक छ. पहिलाको तुलनामा धेरै नै अहिले चाहिँ यसरी खुलेर कुरा गर्दा हजुर मिडियाहरू मार्फत होइन, अब सचेतना कार्यक्रमहरू मार्फत, अहिले चाहिँ हामी यो आउटरिचहरू मार्फत हामीले यो विभिन्न कार्यक्रम अहिले सामुदायिक प्रहरीले, नेपाल सरकारले होइन, अहिले चाहिँ विभिन्न सङ्घ संस्थाहरूले, उपचार केन्द्रहरूले, अहिले अब जस्तो रिकभरी नेपाल फेडरेसन छ उहाँहरूले जुन खालको पहल गरेर अहिले चाहिँ हामी समाजमा समाजका अहिले लागु औषध नियन्त्रण आमा समूह नेपाललाई पनि म सम्झिन्छु, उहाँहरू पनि हामी सँगसँगै भएर कास्कीमा पनि हामी धेरै काम गरेका छौँ अनि उहाँहरूले पनि धेरै परिश्रम गर्नुभएको छ होइन. अनि जसको कारणले गर्दाखेरि अहिले खुलेर कुरा गर्ने अलिकति परिवारले स्वीकार गर्ने अवस्था आएको छ भने, तर योभन्दा अगाडि चाहिँ निकै चुनौतीपूर्ण
0: हजुर यही हेरेर जस्तै अब पुनर्स्थापनामा आइसकेपछि चाहिँ त्यो बुझ्ने रेखी महिलाहरू त भनौँ न जन्मदैदेखि त्यो हर्मोनलले पनि त हस्ने अघि तपाईँले भन्न सक्नुभयो के कारणले भन्ने त्यो कन्भिन्स हुने त्यो छोड्ने कोसिस गर्ने चाहिँ पुरुषको रेसियोमा अलिक फास्ट हुन्छ कि हुँदैन महिलाहरू
2: त्यो
0: नसा त नसा नै हो त्यस्तो केही तपाईँहरूलाई जानकारी छ त्यो अनुभव गर्नुभएको छ
2: यस्तो छ अब यो नेचर उनीहरूको बिहेभियरमा भर पर्ने कुरा हो होइन महिलाहरूमा विशेष गरिकन जुन चाहिँ 30+ महिलाहरू हुनुहुन्छ 30 वर्ष माथिका महिलाहरू जसले रक्सी सेवन अत्याधिक गर्नुहुन्छ अथवा लात पदार्थ सेवन गर्नुहुन्छ उहाँहरूको हकमा जुन परिवारबाट आएका छन् तर यो उपचार केन्द्रमा आउने प्रक्रियामा कस्तो हुन्छ भन्दा हामी असल छिमेकी नेपालले दुई प्रकारले काम गर्छौँ एउटा चाहिँ आउटरिचमा गएर भेटघाट गर्ने र उपचारसम्म आउनलाई उत्प्रेरणा दिने हामी काम गर्छौँ तर परिवारहरूले पनि सूचना पाएर होइन यो संस्थाले यसरी काम गर्छ भन्ने सूचना पाएर उपचार केन्द्रसम्म ल्याउँदै गर्दा र जस्तो हाम्रो दाजुभाइहरू जुन पुरुष उपचार केन्द्रहरू पुरुष सुधार गृहहरू चलाइराख्नु भएको छ होइन अनि अहिले हाम्रो परिवारको अब एउटा व्यवस्थापकको रूपमा हाम्रै दाजु हुनुहुन्छ शिव दाजु होइन अरू यहाँ कास्कीमा हेर्ने हो भने लगभग अहिले 18 रिहाब सेन्टरहरू 2 महिलाहरूको अरू चाहिँ पुरुषहरूको छ कास्कीमा मात्रै पनि अब त्योबाट चाहिँ कतिवटा रिफरल भएर पनि उनीहरू आफै आफ्नो जीवनलाई देखेर थकित भएर म उपचार जान्छु भनेर आफ्नै विलिङनेसले आउने हुन्छ भने कतिवटा चाहिँ परिवारले नै अब उपचारमा थाहा पाएपछि उपचार गर्नुपर्छ भनेर उहाँहरूले जबरजस्ती गरेर पनि ल्याउनु भएको हुन्छ अनि कतिवटा चाहिँ हामी आफै संस्थाहरूले भेटिराखेको भेटेर चाहिँ अब उपचारमा जान्छु भन्ने अवस्था भएपछि उहाँहरू आउनुहुन्छ भने कति चाहिँ प्रहरीबाट पनि प्रहरीले पक्राउ गरिसकेपछि लागु औषधबाट पक्राउ भइसकेपछि उहाँहरूले पनि अब महिलालाई चाहिँ यो हाम्रो प्रहरीमा राख्ने थुनामा राख्ने अवस्थाहरू नहुँदाखेरि कतिचोटि उहाँहरूले उपचार केन्द्रहरूलाई पनि सम्पर्क गरेर त्यहाँसम्म पनि पठाउनु रेफर गर्ने गर्नुहुन्छ अनि त्यो हामीले हेर्दाखेरि 50-50 नै जस्तो हुन्छ त्यसमा चाहिँ अब म भर्खर भर्खरको किशोर किशोरीहरू उमेर समूह लगभग हामी 13-14 लिएर 20 वर्षभित्रका छन् भने चाहिँ अब उनीहरूलाई क्लोज एकदमै धेरै नजिकबाट चाहिँ हामीले अवलोकन गर्नुपर्ने उनीहरूको मोड तलमाथि भइराख्ने कतिचोटि त्यो स्वीकार्यता अवस्थाहरू नहुने किनभने किशोर किशोरीको जिद्दीपना त हामीले अनुभव गरेकै कुरा हो परिवारमा छोराछोरीलाई हुर्काउँदा पनि भनेपछि उनीहरूको एकछिनमा म बसेर उपचार लिन्छु भन्ने अवस्था हुन्छ भने एकछिनपछि म चाहिँ यहाँ बस्दिनँ म जान्छु होइन अथवा उनीहरूको त्यो मनोसामाजिक अवस्थाहरूलाई चाहिँ हामीले हेर्नुपर्ने हुन्छ भने त्योभन्दा माथि जस्तो 18 वर्षभन्दा माथिकोहरूमा चाहिँ हामी उपचारमा आइसकेपछि उनीहरूसँग परामर्श सेसन बस्छौँ एक दिन दुई दिन एक हप्ता हेर्छौँ त्यो एक हप्ताको अवधिमा हामीले साइको एजुकेट गर्नुपर्ने उसलाई मनोशिक्षा दिँदाखेरि उसले चाहिँ आफ्नो जुन समस्या छ त्यसलाई स्वीकारेर अनि म बस्छु अगाडि जान्छु भन्ने चाहिँ हुन्छ त्यसपछि उनीहरूलाई लगातार हामीले मनोपरामर्श दिइराख्ने उनीहरूलाई लागु पदार्थ सम्बन्धी व्यवहार सम्बन्धी शैक्षिक कक्षाहरू दिने अरू विभिन्न किसिमका हाम्रो इन्टरभेन्सनहरू हुन्छ उपचार केन्द्रभित्र होइन थेरापीहरू हुन्छ त्योमा उनीहरू जान्छन् स्किल डेभलपमेन्टको कुराहरू हुन्छ त्योमा जान्छन् अनि बेला बेलामा हामी परिवारलाई बोलाएर परिवारसँग सँगै चाहिँ पारिवारिक परामर्श गर्ने भेटघाट गर्ने त्यो 45 दिन पुगेपछि हामीले गर्छौँ अनि त्यसपछि आएर उनीहरूलाई होम भिजिट पठाउने गरिन्छ ती 3 महिनामा आवास गृहभित्र बसेकाहरूलाई आउटिङ भनेर घुमाउन लाग्ने होइन विभिन्न ठाउँहरूमा अवलोकन भिजिटहरू गराउने हामी गर्छौँ त्यस कारणले महिलाहरू 1-1.5 वर्ष पनि हामीसँग बसेर जानुहुन्छ भने उनीहरूको आफ्नो विलिङनेस सुरुमा केहीको हुन्छ तर केहीको नभएकोहरू त्यहाँ आइसकेपछि उहाँहरू चाहिँ मोटिभेट हुनुहुन्छ
0: धेरै धेरै धन्यवाद छ म फेरि पनि आउँछु प्रतिभासँग यस्तै गरी शिव नेउपानेतर्फ जाउँ रिकवरिङ नेपाल गण्डकी प्रदेश कार्य सचिवतर्फ यो अघि प्रतिमाजीले भन्नुभयो नि विलिङनेस अनि परिवारले जबरजस्ती भनौँ उनीहरूले जबरजस्ती सोध्छन् होइन त्यो अवस्थामा चाहिँ हुन्छ नि म यत्तिकै सोधिरहेको थिएँ झन् अब अझै बढी युज गर्छु भन्ने खालको त्यो एग्रेसिभ हुने खालको हुन्छ कि हुँदैन
1: यस्तो हुन्छ उनीहरूको इच्छा विपरीत चाहिँ परिवारले चाहिँ जब पुनस्थापना केन्द्रमा ल्याइन्छ नि त उहाँहरूमा खासै बिग्रिएकै छैन यहाँबाट बसी झन् खाइदिन्छु होइन झन् डर लाग्दो भइदिन्छु
0: किन यस्तो ल्याउने
1: किन ल्याए मलाई यस्तो खालको हुन्छ एउटा कुरा हजुरलाई म के भन्छु भने कुनै पनि कुलतमा लागेको व्यक्तिलाई के लाग्छ भने मेरो बाँचाइ ठिक छ, मेरो सोच ठिक छ, मेरो ख्वाइ ठिक छ, म ठिक छु भन्ने सोचाइ हुन्छ। तर उसको त्यो कुलतले गर्दाखेरि उसको परिवार जस्तै बुवा आमा होइन दाजुभाइ श्रीमती छिमेकी नाता गोतालाई कस्तो खालको असर गरेको छ भन्ने कुरा त्यो युज गर्ने मान्छेलाई थाहै हुँदैन। कोही कोही हिटिङ बटनमा भेटिया हुन्छ र ला सबै कुरा बर्बाद हो, अब म सुध्रिन पर्छ भन्ने सोच पनि आएको हुन्छ। कतिलाई म खासै बिग्रिया होइन, मलाई खारै पुगेको छैन, म त्यति धेरै यस्तो खालको कुराहरू पनि पाइन्छ। तर रिहाबिलिटेसन सेन्टरमा आइसकेपछि उहाँहरूलाई हामीले काउन्सिलिङ र मोटिभेसन गरेर ए म गलत रहेछु भन्ने चाहिँ पार्छु भने चाहिँ लगभग लगभग हजुरको डेढ महिना जस्तो लाग्छ। मेरो सुधार
0: केन्द्रमा
1: म यहाँ नल्याएको भए मेरो जिन्दगी झन् बर्बाद हुँदो रहेछ। म बेलैमा सुधार केन्द्र आएछु, मेरो परिवारले मलाई पुनर्स्थापना केन्द्रमा ल्याउनु भनेको माया गरेर ल्याउनु भएको भनेर बुझ्नको लागि डेढ दुई महिना चाहिँ
0: त्यो व्यक्तिलाई कम्तीमा पनि त्यो अवस्था हेरेर हुन्छ कि कति समय राख्नुपर्छ सुरुमा ल्याएपछि।
1: अब यस्तो हुन्छ मेरो सुधार केन्द्र चाहिँ चार महिना राखिन्छ होइन, चार महिना किन भन्दा एक महिनासम्म उसको फिजिकल्ली चाहिँ ठिक भएको हुन्न, उसको बडीले पनि ड्रग्स माग्ने हुन्छ, नेगेटिभ बडी सोच हुन्छ होइन, अनि त्यसले गर्दा एक महिनासम्म उहाँलाई त्यसरी बुझाउने टाइम जान्छ। एक महिनामा दुई महिनामा म गलत थिएँ, म सही ठाउँमा आएको छु, म गलत थिएँ र म सही ठाउँमा आएको छु भनेर बुझाउनलाई चाहिँ एक महिनाबाट दुई महिना लाग्छ। दुई महिनाबाट तिन महिनामा म आइम टोटली रङ, मेरो खुवाइ गलत थियो, मेरो बाँचाइ गलत थियो, मेरो एभ्रिथिङ म गलत थिएँ, अब म सुध्रिन पर्छ भन्ने सोचहरू आउँछ नि। तिन महिना चारमा चाहिँ स्पेसल मलाई बुवामाले किन पाउनुभएको, कस्तो छोराछोरी बनाउन खोज्नु भएको थियो, म कस्तो बनिएँ, केले बिगार्यो, कसरी बिगारेँ, म त होपलेस भएको थिएँ लाइफमा, अब केही गर्न सक्छु, म पनि समाजमा राम्रो मान्छे बन्न सक्छु, यो खालको स्पेसल कुराहरू उहाँले सिक्नुहुन्छ। अनि यिनै कुराहरूलाई उहाँले चाहिँ बाहिर गरे चाहिँ प्र्याक्टिकलमा चाहिँ प्रयोग
0: गर्नु जस्तै यहाँ त भनौँ न कुलतमा फसेको अवस्थाका नै प्रकार हुन्छन् जस्तो लाग्यो कि मलाई, स्टेज होइन स्टेज हुन्छन् जस्तो लाग्यो। जस्तै फर्स्ट स्टेजमै भेटिएको व्यक्तिलाई हामीले त त्यहाँको छुट्टा छुट्टै त राख्दैनौँ होला, एकै ठाउँमा हुँदाखेरि एउटा यस्तै छलफल कार्यक्रममा सुनेको मैले पनि, त्यहाँ गएपछि अलिअलि भर्खर हजुरले भन्नुभएको थियो नि 13-14 वर्षको गाजा मात्रै सुरु गरेको व्यक्तिले रियादमा गएपछि झन् उसले सुई हान्न सिक्छ भन्ने कुरा पनि सुनिएको थियो, त्यो साँचो।
1: अब यस्तो त्यो उपचारमा आएको व्यक्तिलाई कसरी उपचार गरिएछ र उसले कसरी बुझेछ भन्ने कुराहरू अनि मैले हजुरलाई सुरुमा भन्न बिर्सिएँ क्या, क्युरियोसिटी भन्ने जस्तै। त्यही भएर सुधार केन्द्रमा कहिले पनि त्यो सेवन गरिसकेर उपचारमा आएको पुरानो व्यक्तिहरूले त्यो भाइ बहिनीहरूलाई यस्तरी खाएँ यस्तो मजा भयो त्यो क्युरियोसिटी हुने खालको कुराहरू चाहिँ गर्न चाहिँ दिन चाहिँ भएन। र अनि त्यो भाइ बहिनीलाई चाहिँ अलिकति रियाको काउन्सिलरहरूले चाहिँ ट्रिटमेन्ट गर्ने तरिका पनि डिफ्रेन्ट चाहिँ हो र त्योभित्र चाहिँ नेगेटिभ कुराहरू होइन, अब खाएर मजा भएको कुराहरू भन्दा पनि पेनका कुराहरू खाएर खाएर बढी हिँडाहिँडा भएका कुराहरू त्यो खालको माहौल भयो भने के हुन्छ उसलाई चाहिँ ए अब म धन्न बेलैमा आएको छु, अब म बिग्रिन्न, बरु दाजुहरूको बाहिरको त यत्रो कुरो बिग्रिएछ, म त बेलैमा आएको छु, त्यस्तो खालको चाहिँ मोटिभेसनको चाहिँ वातावरण चाहिँ रिहाबिलिटेसन सेन्टरले गरेन भने हजुरले भने जस्तै चाहिँ क्युरिसिटी भएर गाँ जाने मान्छे पछि ब्रम सुगर सुहान्य भएका पनि देखिएको छ।
0: यसले चाहिँ तपाईँको अनुभवले चाहिँ के भन्छ, यसले परिवार समाज राष्ट्रका लागि कस्तो खालको समस्या निम्त्याएको छ? अहिलेको डेटा तथ्याङ्क हेर्दाखेरि त एकदमै भयावह स्थिति जस्तो देखियो होइन, त्यो तथ्याङ्कलाई मात्रै हेर्दाखेरि त्यो स्टेज कुन अवस्थाको छन् भन्ने त अझ हामी छलफलै गरेका छैनौँ, यसले चाहिँ कस्तो असर गर्छ?
1: अब सुन्नुहोस् है, सबैभन्दा पहिला चाहिँ कुनै पनि व्यक्ति चाहिँ कुलतमा लाग्ने बित्तिकै सबैभन्दा परिवारलाई चाहिँ असर भनेको मानसिक असर, मानसिक असर गरिहाल्छ। त्यसपछि हजुरको फाइनेन्स, घरमा पैसा मार्छ नदिए चोर्छ, इभन हजुरको आमाको साडी पनि बेचिदिन्छन्, बुवाको पाइप पनि बेचिदिन्छन्, घरको थाल पनि बेचिदिन्छन्, चामल पनि बेचिदिन्छन्, आर्थिक अवस्था चाहिँ दयनीय बनाएको। अब त्यो घरमा शान्ति भन्ने त हुँदैन होइन, अब त्यहाँबाट ती भाइ बहिनीहरू फेरि बिस्तारै समाजमा हल्ला हल्ला, समाजका अरूहरूको घरमा चाहिँ लामो हात गरिदिने, चोरिदिने, अपराधिक क्रियाकलापहरू गरिदिने, अब यो यसको ठ्याक्कै यो भन्दा नि यसले गर्ने बढी मात्रामा चाहिँ शारीरिक मानसिक आध्यात्मिक र भावनात्मक असर चाहिँ व्यक्तिलाई गरे हुन्छ भने समाजलाई चाहिँ त्यो आर्थिक कुराहरू अशान्तिक कुराहरू कोलाहल झैझगडा अपराधी क्रियाकलापहरू चाहिँ बढी मात्रामा चाहिँ गराउँछ।
0: केही थप्नुहुन्छ तपाईँले यसमा?
2: हुन्छ, धेरै त आइसक्यो। अब अहिले हामीले हेर्दाखेरि चाहिँ अब यो कुलतको कारणले गर्दा अहिले धेरै जस्तो अहिले फिमेलहरू चाहिँ मानव बेचबिखनमा पर्ने अथवा ट्राफिकिङमा जाने कुराहरू पनि हामी देख्छौँ होइन। अब सामाजिक अपराधहरू बढ्दै गएको अवस्थाहरू देखिन्छ, गरिबी पनि बढेको, किनभने लागु पदार्थमा जाने बित्तिकै त अब त्यो परिवारको आय स्रोतहरू अथवा जवान छोराछोरी गइदियो अथवा कमाउने मान्छेले नै लागु पदार्थ प्रयोग गरिदियो भने परिवारमा चाहिँ एउटा अपाङ्गता भनौँ न, त्यो आर्थिक अपाङ्गताको कुराहरू त्यहाँनिर आउने कुराहरू हामी देख्न सक्छौँ होइन। अर्को चाहिँ यसले अब व्यक्तिगत रूपमा त अब पुरै सामाजिक रूपमा, शारीरिक रूपमा, मनोसामाजिक रूपमा विशिष्टता ल्याउने, मानसिक रोग ल्याउने त कुरा भइहाल्यो भने एउटा राष्ट्रको लागि पनि युवा पिँढीहरू, अहिलेको हाम्रो जवान किशोर किशोरीहरू युवाहरू यसरी लागु पदार्थको यो जन्मदरको रेसियो भन्दा लागु पदार्थको रेसियो बढ्दै गएको कारणले गर्दाखेरि भोलि देश नै एउटा अपाङ्गता बन्न सक्ने होइन। अब जवानहरूको कमी हुने, एउटा त माइग्रेसनले गर्दाखेरि उहाँहरू वैदेशिक रोजगारमा जानुपर्छ भने अर्को भएकाहरू पनि अब अनप्रोडक्टिभिटी भन्छ नि एउटा होइन, अनउत्पादनशीलताको कुराहरूमा जस्तो उनीहरू पढ्नुपर्ने बेलामा पढ्न सकेन लागु पदार्थतिर गए भने अब भोलि हामीले एउटा दक्ष जनशक्ति पाउनको पनि अभाव हुन सक्ला। अनि अर्को चाहिँ त्यसले गर्दाखेरि परिवारमा ल्याउने नैराश्यताका कुराहरू, मानसिक रोगहरू बढ्दै जाने अवस्थाहरू पनि छन्, आर्थिक विपन्नताको कुराहरू पनि त्यसले ल्याउँछ भने हाम्रो सोसाइटीलाई नै एउटा भनौँ न एउटा क्रिमिनलतिर चाहिँ धकिलिरहेको अवस्थाहरू पनि देख्न सकिन्छ।
0: तपाईँहरू त यही क्षेत्रमा काम तर्फै जान्छु, यसको रोकथामका लागि के कस्ता प्रयासहरू भइरहेका छन् सरकारबाट, भनौँ न यस्तै विभिन्न सामाजिक संस्थाहरूबाट, समुदायबाट केही त्यस्ता प्रयास भएका छन्?
1: अब यस्तो छ, राज्यले चाहिँ कानुन छ, सञ्चय गर्ने, ओसार पोसार गर्ने, बेचबिन गर्नलाई चाहिँ कानुनले चाहिँ पक्रिएको पनि छ, उनीहरू चाहिँ कानुनी उपचारमा कारागारमा पनि हुनुहुन्छ कतिजना होइन। अब यो त राज्यले गर्ने भयो, तर हाम्रो साइडबाट जस्तै हजुरको स्कुलहरूमा हामी अवेरनेस गर्छौँ। हिजो बाल मन्दिरमा गएर हामीले चाहिँ त्यहाँका भाइ बहिनीलाई लागु औषधको बारेमा चाहिँ अवेरनेस गरियो बिक्री नदिनको लागि। त्यसपछि हजुरको चाहिँ अब आमा समूहहरू हुनुहुन्छ, लागु औषध आमा समूह, ठुल्ठुलो आमा समूह हुनुहुन्छ, युवा भाइ बहिनीहरू छन्, सामुदायिक प्रहरी सेवा केन्द्र छ होइन, उहाँहरू अवेरनेसतिर, अनि यदि इन्केस फसिहाल्यो भने चाहिँ पुनस्थापना केन्द्रमा पठाउने हो कि भन्ने त्यो खालको कुराहरू लागिराखेका छौँ
0: होइन।
1: सुधार केन्द्रमा आएको व्यक्तिहरू पनि कति राम्रो हुनुभएको छ, एउटा के समस्या मैले पाएँ भने सुधार केन्द्रमा सुधार केन्द्रहरूले हजुरको 20 जनालाई सुधारे भने 30 जना चाहिँ नयाँ बिग्रिरहेको छ। भएको समस्या के हो भने 20 जना सुधारिन्छन्, 30 जना फेरि नयाँ चाहिँ बिग्रिरहेका छन्।
0: हजुर हजुर, यस्तैमा कि जस्तै अघि हामीले भन्यौँ त्यो पृष्ठभूमि, जस्तै यो लागु पदार्थको सेवनमा फस्ने व्यक्ति चाहिँ अलिकति आर्थिक अवस्थादेखि लिएर परिवारको अवस्थालाई हेर्यौँ, तर पुनर्स्थापना केन्द्रहरू भनौँ न हामीले आर्थिक हिसाबले अलिकति त्यो एउटा एकल महिलाले त्यो बच्चालाई दिनै नसक्ने खालको, त्यसमा चाहिँ अलिकति राज्यसँग सब पहल गरेर हामीले पुनर्स्थापना, त्यहाँ त खर्च त हुन्छ हुनलाई होइन, अलिक कम गर्न सकिन्छ कि एकरूपता छ कि त्यहाँ राख्ने रेट चाहिँ कस्तो छ?
1: अब यस्तो छ, राज्यको तर्फबाट कुनै पनि आर्थिक सहयोग चाहिँ छैन। अब समाजले कुनै व्यक्तिले दिने कुरो किन भन भने उनीहरूको भनाइ यता यी बेगरीहरू क्याफेहरू मुर्दियो हुन्थ्यो भन्ने हुन्छ, जसलाई पर्छ त्यसलाई मात्रै थाहा हुन्छ होइन, अरूलाई त थाहा हुँदैन। अनि अब पुनस्थापना केन्द्रमा चाहिँ ठ्याक्क यो हजुरको सेवामूलक हो, गैरनाफामूलक हो होइन, त्यसले गर्दा हामीले चाहिँ पुनस्थापना केन्द्रमा परिवारको अवस्थाहरू हेरेर त्यो गरिब परिवारको कुलतमा फँसेको व्यक्तिले पनि त उपचार पाउनु पर्यो। त्यति मात्र नभएर कति सुधार केन्द्रहरूले निशुल्क पनि राखिदिनु भएको छ, तर हामीलाई बाहिरी चाहिँ अथवा सरकारी चाहिँ कुनै चाहिँ आर्थिक सहयोग चाहिँ छैन। अनि आन्तरिक हिसाबले चाहिँ दिन सक्ने परिवारको शुल्क, सहयोग शुल्क र मिडियमको, अनि दिनै नसक्नेको बिचको चाहिँ त्यो ब्यालेन्स मिलाएर चाहिँ हामीले चाहिँ पुनस्थापना केन्द्रहरू चाहिँ चलाइरहेको छ।
0: कतिपय अवस्थामा कुनै पुनर्स्थापना केन्द्रले फेरि ओडाको सिफारिस ल्याउनु पर्ने होइन, त्यो भयो भनेदेखि चाहिँ नि शुल्क अथवा केही कम गर्ने भन्नु, फेरि त्यो कस्तो भइदिने भने मलाई लागेको कि उहाँसँग त ट्रेनिङ भएको छैन, तर उसले लुकाइरहेको हुन्छ कि अभिभावकले, उसले गर्दा त्यो सिफारिस लिन जान पनि उसलाई ओहो होइन गाह्रो जस्तो हुने हो कि जस्तो फिल भएको कि
2: त्यस्तो छ। त्यसमा चाहिँ जस्तो सरले पनि भन्नुभयो, अहिले हामीले चाहिँ यो लागु पदार्थको सुरुमा उपचार गर्ने क्रममा त हाम्रो असल छिमेकीबाट जम्मा 3500 रुपियाँ फी राखेको थियौँ जति बेला हामीले 63 सालको हेर्दाखेरि। तर त्यही 3500 पनि दिन नसक्ने महिलाहरू हुनुहुन्थ्यो जसलाई चाहिँ हामीले फ्री अफ कस्टमा 50% भनेको, त्यो बेला हामी 24 जना भर्ना लिन्थ्यौँ भने 12 जनालाई पुरा निशुल्क उपचारहरू कारागारबाट लिएर आएर अथवा उनीहरूको परिवारमा आउनुहोस् भनेर। अहिले पनि त्यही नै छ, जस्तो अहिले हामीसँग उपचारमा बसिराख्नु भएको फुल पेमेन्ट गर्ने 3 जना हुनुहुन्छ भने अरू चाहिँ 5000 दिने, 3000 दिने होइन, अथवा 2000 दिने होइन, 7000 दिने, अनि त्यो चाहिँ हामीले उहाँहरूको मूल्याङ्कन, परिवारको अवस्था, उपचारमा बसेर म निको हुन्छु भन्ने उहाँको चाहिँ जुन उत्प्रेरणा मोटिभेसन छ कि छैन ती सबै कुराहरूलाई हेरेर गर्छौँ। अनि अघि हजुरले भन्नुभयो यस्तै, जस्तो अहिले पोखराको विभिन्न ओडाहरूबाट पनि ओडा अध्यक्षहरूले चाहिँ हामीलाई अब फलानु यस्तो व्यवहारिसिम अवस्थामा हुनुहुन्छ, उहाँको महिलालाई एकदमै आवश्यकता छ भनेर पनि उहाँहरूलाई पठाउनुहुन्छ, रिफरल लेटर सहित पठाउनुहुन्छ, त्यो हामीले लिन्छौँ। विभिन्न जिल्ला अरू म्याग्दी तनहुँबाट पनि आउनुहुन्छ, त्यो चाहिँ अहिलेसम्म हामीले त्यो त्यही बेसिसमा नै गरिरहेका छौँ। टोटल्ली महिलाहरूलाई उपचारमा मसँग पैसा छैन, मैले चाहिँ उपचारबाट वञ्चित भएँ भन्ने अवस्था त्यस्तो छ भने असल छिमेकीमा पठाइदिनु होला, हामीले दिन्छौँ। तर त्यो चाहिँ परिवारको सबै मूल्याङ्कन गरेर अरू उपचार केन्द्रहरूले पनि दिइराख्नु भएको छ होइन, त्यो चाहिँ हामीले त्यसरी नै गरिरहेको अवस्था छ।
0: हजुर, तुरुन्तै गरिहाल्नुपर्ने काम त थुप्रै रहेछ है।
2: हजुर,
0: तपाईँहरूले त्यो काम गराएको हिसाबले जस्तै भनौँ न आर्थिक पनि चाहिएको छ, आएर म त सक्दै सक्दिनँ म्याडम, म त सक्दै सक्दिनँ सर भनेपछि मन पनि कमलो हुन्छ, ठिक छ त नि भन्ने पनि हुन्छ, त्यो अवस्था हेर्दा निशुल्क गरिदिन पाए भन्ने पनि हुन्छ, फेरि आफ्नो संस्था पनि चलाउनु पर्यो, धेरै छ नि त, तर राज्यले गर्नुपर्ने काम चाहिँ धेरै रहेछ।
2: अब यो हामीले महिलाको लागि धेरैचोटि हामीले कतिचोटि सरकारी निकायहरूमा पनि भनेका छौँ, तर केही नै पाएनौँ भन्नुपर्दा गत वर्ष चाहिँ हामीले महानगरबाट चाहिँ लगभग 2-1.5 लाख बराबरको हामीले सामग्रीहरू पायौँ होइन। उहाँहरूले हामीलाई पहिलोचोटि त्यो सामग्री केही लोबेटहरू, सिरपहरू, त्यस्तो कुराहरू जुन चाहिँ आवश्यकको लागि केही प्रदान गर्नुभयो, त्यसको लागि पनि हामी धेरै धन्यवाद भन्छौँ। तर जुन अब प्रकारले एउटा राज्यले एउटा जिम्मेवारी लिनुपर्ने छ, त्यो कुराहरू चाहिँ अझै भइदियो भने उपचार केन्द्रहरूलाई पनि त्यो प्रकारको नियमनको कुराहरू पनि छन् होइन, मोनिटरिङदेखि लिएर अब अहिले हाम्रो गृहले निकाल्नु भएको जस्तो 1 रोपनी जग्गा हुनुपर्ने अथवा त्योभन्दा बढी जग्गाहरू हुनुपर्ने कुराहरू छन्, त्यसको गाइडलाइनभित्र थुप्रै कुराहरू छन्, त्यो गाइडलाइनलाई पनि कतिवटा मिट गर्न सकिन्छ, सहरमा चाहिँ त्यो अवस्था कतिचोटि पुरा हुन नसक्छ होइन, त्यस्तो अवस्थाहरू पनि छन् भनेदेखि अब अहिले यो रोकथामको विषयलाई विशेष जोड्नु पर्दा चाहिँ हामीलाई के लाग्छ भन्दा यो स्कुल लेभलमै होइन, अहिले अब जति पनि अब हामी किशोर किशोरीहरू छन् उनीहरूलाई यदि जोगाउने हो भने पहिलो कुरा त हामीले अहिले जुन 8 क्लासको नैतिक शिक्षामा अलिकति भए जस्तो लाग्छ, त्यो एउटा स्कुल लेभलमै यो पाठ्यक्रममै यसलाई राखेर यसको लागि शिक्षा दियो भने चाहिँ अलि केही हदसम्म अझै हामीले हाम्रो छोराछोरीलाई जोगाउन सक्छौँ कि भन्ने पहिलो कुरा हो भनेपछि, त्यो पछि अर्को चाहिँ अघि नै राज्यले के गरिरहेको छ भन्ने कुरामा चाहिँ अब उहाँहरूले जुन अहिले माग छ बजारमा होइन, यसको डिमान्ड जति छ लागु पदार्थको त्यो अनुसारले नै सप्लाई भइरहेको छ भनेदेखि, यो सप्लाई कन्ट्रोललाई नै ब्रेक गर्ने खालको जुन खालको अहिले नियन्त्रणहरू गत वर्ष यो वर्ष पनि हामी लागु पदार्थको अन्तर्राष्ट्रिय दिवस आउँदै गर्दा अलि बढी मात्रामा पक्राउहरू भइरहेका अथवा भेटिएका समातिएका कुराहरू हामी देख्छौँ भने यसलाई चाहिँ निरन्तर होइन निरन्तर यसको बोर्डरहरूमा चाहिँ अलिकति कडी कडाई गर्ने, नियन्त्रण गर्ने होइन, त्यस्तो खालको सार पसारहरूलाई चाहिँ चेन ब्रेक गरिदिने खालको कुराहरू भयो भने राज्य स्तरबाट, अर्को पोलिसीको कुराहरूमा पनि के गर्दाखेरि यो उग्रता अझ बढ्दैन त, लागु पदार्थको विद्रोह जस्तै यो एउटा अझै धेरै युवा पिँढीहरूमा त अहिले बेरोजगारी छ नि त, बेरोजगारी छ, पढेर पनि उनीहरूले राम्रो खालको काम नपाउँदा फ्रस्ट्रेसनमा छन् होइन, जवानहरू वैदेशिक रोजगारमा जानु परेको छ त्यो जानलाई पनि कतिवटा बाधाहरू छन् भनेदेखि अब युवाहरूको लागि युवा मैत्री कुराहरू के हुन सक्छन् होइन किशोर किशोरी मैत्री कुराहरू के हुन सक्छन् उनीहरूको स्किलहरूको लागि के हुन सक्छ भन्ने कुरालाई चाहिँ राज्यले विचार गरेर त्यो अनुसारको पोलिसीहरू त्यो अनुसारको अलिकति सुविधाहरू भयो भने पनि राम्रो हुन जान्छ जस्तो लाग्छ अब समुदाय स्तरमा स्थानीय तहमा हामीले हेर्नु पर्दाखेरि पनि त्यो खालको क्रियाकलापहरू अलिकति प्रिभेन्सनको पाटोमा बजेटहरू आउँछ तर त्यो बजेटहरू अहिलेसम्म हामी उपचार केन्द्रहरूसँग सहकार्य गरेर भएको जस्तो लाग्दैन होइन भनेदेखि त्यो खालको बजेटहरूमा एउटा सचेतनामूलक क्रियाकलापहरू एकचोटि दुईचोटि होइन यो त निरन्तर जानुपर्छ निरन्तर आमा समूहलाई निरन्तर स्कुलहरूमादेखि लिएर हामीले जब चर्चा गर्छौँ कुराकानी गर्छौँ तब मात्र यसको विषयमा व्यक्तिले जान्छ आज मैले एकचोटि मात्रै भन्छु भनेदेखि त उसको दिमागमा जाँदैन नि त्यस कारणले गर्दा यस्तो खालको चर्चाहरू गर्नु पर्यो परिवारमा पनि हामी अभिभावकहरूले हाम्रो खानाको टेबलमा बस्दै गर्दा होस् होइन अथवा बेलुका अथवा बिहान हाम्रा छोराछोरीहरू दिनभरि कहाँ गए के गरे अनि बेलुका फर्केर कस्तो अवस्थामा छन् भनेर उनीहरूसँग क्वालिटी टाइम बिताउने समय बिताउने अभिभावकत्व भूमिका निर्वाह गर्ने हामी अभिभावकहरू सामाजिक सञ्जालमा अथवा आफ्नै प्रकारको काममा मात्र व्यस्त भयो भने यो समस्याको समाधान त्यहाँबाट पनि हुन सक्दैन त्यसकारण अभिभावकले पनि बुझ्नु जरुरी छ मेरो नानीहरू किनभने म किन भन्दैछु भन्दा मैले जब एउटा बैठक सञ्चालन गरेका थिएँ अनि हाम्रो महिलाहरूसँग म कुरा गर्दै थिएँ अनि अबदेखि तपाईँहरूले आफ्नो नानी कहाँ जान्छ भनेर हेर्नु होला भनेको थिएँ अनि त्यसरी स्कुलमा गएर बुझ्नु होला भनेको थिएँ अनि एकजना हाम्रो आमा समूहको दिदीले के भन्नुभयो भने मिस तपाईँले भन्नुभएपछि म गएँ स्कुलमा गएर मेरो नानी जान्छ भने त्यहाँ त 3 महिनाको हाजिरै छैन मेरो नानीको भन्नुभयो भनेको स्कुलको ड्रेस लगाएर नानी निक्लिन्छ बेलुका पनि टाइममा आउँछ तर त्यो बिचमा कहाँ जान्छ भन्ने कुरा थाहा छैन भन्न खोजेको अभिभावकले पनि अलिकति आफ्ना बालबालिकाहरूको केयर गर्नु पर्यो समुदाय स्तरमा स्थानीय आमा समूह टोल विकासहरूले आफ्नो टोल समुदायको अनुगमन गर्नु पर्यो होइन त्यहाँनिर जवानहरू चुरर तानेर अथवा कुना काचोमा बसिरहेका छन् समूह बनाएर ग्रुप बनाएर भने त्यहाँ चाहिँ हतोत्साहित गर्नु पर्यो होला अर्को चाहिँ अब हाम्रो होटलहरूमा त्यस्तो बिक्री वितरण भइरहेको बालबालिकाहरू झुम्मिएको अवस्थाहरू छ भने त्यहाँ अनुगमन गर्नु पर्यो होला होइन त्यस्तो कुराहरू छ कि छैन भन्ने कुरा पनि हामीले हेर्नुपर्ने र सचेतनामूलक क्रिया सँगसँगै प्रयोगकर्ता जो फसिसक्नु भएको छ उहाँहरूको व्यवस्थापनको लागि चाहिँ हामीले के गर्न सक्छौँ त राज्यले के गर्न सक्छ उपचार केन्द्रले गरिराखेको छ भने अझै पनि कति हुनुहुन्छ बाहिर होइन जो चाहिँ त्यहाँसम्म पहुँच छैन भनेदेखि त्यो पहुँचलाई पहुँचसम्म त्यहाँ पुग्नको लागि चाहिँ के गर्न सकिन्छ भनेर समाजले पनि त्यो दायित्व लिन सक्नुभयो अथवा उपचार केन्द्रबाट आइसकेपछि पुनस्थापना भइसकेकाहरूलाई हिजो त तिमी नसा खाने तिमी चाहिँ दुर्व्यसन त्यागे त्यो स्टिग्मा त्यो खालको भेदभाव र लालसना दिनु भएन उनीहरूलाई पनि रिको निको भएर आइसकेपछि एउटा राज्यको नागरिक स्वीकार्यता स्कुलमा होस् कलेजमा होस् अथवा काम गर्ने क्षेत्रमा होस् त्यो प्रकारको स्वीकार्यता सहजता वातावरण हामीले दियौँ भने पक्कै पनि यसको रोकथाम गर्न हामी सक्छौँ
0: हजुर यो हरेक वर्ष दिवस मनाइन्छ सिंहस्थल यसको प्रभाव चाहिँ समुदायमा कस्तो
1: थोरै यति पब्लिकले बुझेकै जस्तो लाग्छ तर हजुरको जम्मा हामी 6-7 दिन मनाउँछौँ अरू दिन चाहिन्छ मान्छेहरू त बिर्सिएका हुन्छन् म त यो हरेक दिन के अब टिभीमा होस् चाहे एफएममा होस् अथवा हुन्छ नि त वडा होस् चाहे नगरपालिका गाउँपालिका स्थानीय निकाय छ यो त अब हरेक दिन यसको बारेमा चाहिँ चर्चा परिचर्चा गरिरहनु पर्ने हो तर यो वर्षको चाहिँ 2-4 दिन मात्रै गरिन्छ त्यसपछि चाहिँ जुन वास्तै हुँदैन नि त्यति धेरै चाहिँ यसले यति धेरै इफेक्ट चाहिँ काम गरे जस्तो चाहिँ मलाई चाहिँ लाग्छ
0: हजुर अहिले तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ यसको न्यूनीकरणको लागि
1: अब यस्तो छ पहिला चाहिँ अवादेश्य बिल्डिङ नदिनको लागि होइन सबैभन्दा पहिला स्कुल लेभलबाट अर्को चाहिँ बिग्रिसकेकालाई पुनस्थापनालाई अरू अवसरै छैन त्यसको लागि चाहिँ शुल्क दिन नसक्ने परिवारलाई चाहिँ राज्यले हेर्ने कुराहरू हुनसक्छ मलाई चाहिँ अस्ति रूपा गाउँपालिकाको त्यहाँको अध्यक्षले 3 जना पठाउनु भएको थियो तर त्यो गाउँपालिकाले चाहिँ गरिब चाहिँ अलिकति सस्तो रेटमा चाहिँ उपचार दिनु होला भनेर एउटा पत्र पठाउनु भएको छ र मलाई बोलाउनु भएको छ सायद पेमेन्ट गर्नको लागि एउटा जाजरकोटबाट पठाउनु भएको छ
0: जाजरकोटबाट
1: गाउँपालिकाले अलिकति दयनीय अवस्था भएको हुनाले गाउँपालिकाले यति सहयोग गर्छ यति न्यूनतम हजुरले उपचार गरिदिनु होला भनेर चाहिँ अहिले गाउँपालिकाले पनि अलिकति थोरै चाहिँ पठाउने ट्रेन चाहिँ बसेको छ। यदि हो उपचारमा ल्याउनु भएको अप्सनै छैन, पिटेर नि हुँदैन, थुनेर नि हुँदैन, गाली गरेर नि हुँदैन, कुनै कुलतमा लागेको व्यक्तिलाई अन्तिम अवस्था भनेकै पुनस्थापना केन्द्र भएको हुन्छ है
2: हुन्छ। यो रेडियो सफलता सुनेर बसिरहनु भएको आजको हाम्रो वार्तालाप कुराकानी जुन यो मौका यो अवसर भयो अनि हामी सँगसँगै बसेर केही कुराकानी गर्न सक्यौं, जसले आज रेडियो सफलता सुनेर बसिराख्नु भएको श्रोताहरूलाई चाहिँ म यही आग्रह गर्न चाहन्छु कि यहाँहरूले पनि यो लागु पदार्थ दुर्व्यसनको समस्या आफ्नो टोल छिमेक परिवारभित्रै छ भने पनि त्यसलाई लुकाएर नराख्नुहोस्, कुराकानी गर्नुहोस् होइन। घरबाट एकजना व्यक्ति बाहिर निस्केर हामी यस्ता किसिमका सचेतनामूलक कार्यक्रम मलाई चाहिँदैन, यो चाहिँ मेरो समस्या होइन भनेर हामी पछाडि नफर्क्यौं, तर हातेमालो गर्दै अगाडि गएर हाम्रो सहभागिताले पनि ठूलो कुरा परिवर्तन ल्याउन सक्छ। त्यसकारण यहाँहरूले यस्तो क्रियाकलापहरू हुँदै गर्दा कतिचोटि हामी देख्छौं समुदायमा सहभागिता कम हुने अनि त्यो सुन्न नचाहने त्यस्तो कुराहरूमा यहाँहरूले अब यो देशमा एउटा यो भूसको आगो लागे जस्तै डढेलो लागे जस्तै अवस्था हो लागु पदार्थको भनेपछि त्यसमा समुदाय स्तरमा होइन हामीले एउटा परिवारबाट नै यसको पहल हामीले गर्न सक्यौं, समुदायले पनि त्यो गर्न लिडरसिपले नेतृत्व लिन सक्यो भने आमा समूहहरू टोल सुधारहरूले र स्थानीय स्तरमा पनि हाम्रो राज्यले ती कुराहरू गर्दै गएमा हामीले यसलाई न्यूनीकरण केही हदसम्म गर्न सक्छौं। पहिलाको तुलनामा केही हदसम्म भएको छ भने अहिले जुन सामाजिक सञ्जालहरूमा एउटै व्यक्तिका पनि 30-40 आइडीहरू भएर हाम्रा बालबालिकाहरूले के गर्दैछन् भन्ने कुरा हजुरले चाहिँ अहिले हामीलाई अलिक सजिलो भएको छ कि हाम्रो छोराछोरीलाई बिहान रुन थाल्यो भने मोबाइल दियो ल यो गेम खेलेर बस हेरेर बस अनि त्यो प्रवृत्तिले गर्दाखेरि हाम्रो बालबालिकाहरू चाहिँ अहिले सामाजिक सञ्जालको बढी प्रयोगले गर्दाखेरि नजानिदो प्रकारले उनीहरू फँसिरहेको देखिन्छ। त्यसैले अभिभावकहरूले मेरो अनुरोध यहाँहरूले मोबाइल दिनुहुन्छ अथवा सामाजिक सञ्जालहरू प्रयोग गर्न दिइराख्नु भएको छ बालबालिकालाई भने पनि तपाईँहरूले यसो बेला बेलुका बिहान बेलुका हेर्नुहोस्, हप्तामा एकचोटि निगरानी गर्नुहोस्, आफ्नो घरमा छोराछोरी स्कूल कलेज गएर आएपछि यसो सफा गर्दाखेरि कोठाभित्र पसेर के छ उनीहरूको कपडामा ब्यागमा होइन कोटभित्र अथवा झोलामा भनेर यहाँहरूले खोताल दिनुभयो हेरिदिनु भयो भने पनि आफ्नो छोराछोरीको बारेमा जानकारी हुन्छ होइन। त्यति मात्रै नभएर कहिले कहिले बाहिरबाट आउँदै गर्दा अङ्गाला हालेर नानी बाबु कता गएर आयो भनेर तपाईँलाई अङ्कमाल गर्दा उनीहरूलाई त्यो स्पर्शको मायाको स्पर्श साथसाथै उनीहरूले केही प्रयोग गरिरहेको छ किनभने अहिले भेटको ठूलो समस्या छ अनि यो एउटा पपकर्न डिजिज पनि यसले ल्याइरहेको अवस्थाहरू छ भनेदेखि यस्तो न्यूनीकरणहरूको लागि पनि अब यो डिजिटल चुरटहरूका कुराहरूले गर्दाखेरि जुन समाज अहिले एउटा आधुनिकतामा गइरहँदाखेरि त्यसले ल्याएका विकृतिहरू पनि के छन् भन्ने कुरालाई पनि हामीले अपडेट हुँदै गयौं अभिभावकहरूले भने पनि यो न्यूनीकरण गर्न सकिन्छ। त्यसकारण म यही आग्रह गर्न चाहन्छु हाम्रो अभिभावकहरूलाई समुदाय स्तरमा राज्यले पनि यसको लागि केही पोलिसीहरू अथवा स्थानीय स्तरमा प्रहरीहरूको निगरानीहरू अलिकति बढाइदिनु भयो भने होइन सह उपचार केन्द्रहरू जसले गरिराख्नु भएको छ संघ संस्थासँग सहकारले होइन हामी राम्रो प्रकारले गरिदिनु भयो भने पनि हामीलाई पनि बुझिदिनु भयो भने यो चाहिँ हाम्रो लागि पनि सकिरहने।
0: हजुर यो समय दिनुभयो हामी दुवैजनालाई हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि। यो विषय मलाई लाग्छ हामी दिनभरि बसे पनि सकिँदैन किनकि यो क्षेत्रमा लामो समयदेखिको अनुभव छ र त्यो अनुभवै सुनाउँदाखेरि पनि धेरै समय खान सक्छ। यो छोटो समयमा हामीले केही प्रसङ्गहरू ल्याउने कोसिस गर्यौँ। अहिले समग्रमा अन्तर्राष्ट्रिय लागु औषध तथा अवैध तस्करी विरुद्धको दिवसको अवसर पारेर हामीले चाहिँ लागु पदार्थ प्रयोगकर्ताको अवस्था र यसलाई न्यूनीकरणका लागि भएका प्रयास उपाय के हुन सक्छन् भन्ने विषयमा हामीले छलफल गर्यौं। छलफलका लागि सहभागी हुनुभएको माधिकुमारी नेपालका कण्डकी प्रदेश अध्यक्ष शिव देउपानी सर र त्यस्तै असल छिमेकी नेपाल नवजीवन उपचार तथा पुनर्स्थापना कार्यक्रमका कार्यक्रम अधिकृत प्रतिमा बस्नेतलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित आउनेछौ। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9857-32575।
6: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960। दोस्ती टु मिट
2: छ। क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छिउँ गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9852127014
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे
4: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
4: खै के गर्ने गर्ने दिदी
5: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 460 59 581
1: 98 165 15 475

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
2: सफलता स्टूडियो टाइम
3: इट्स 9 AM

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टु मिट सप।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
11: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
12: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा युएफओ र थ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाऊ।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका अझल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: कुमजी सुवाको किसी खराब भएको रहेछ
1: उपचारको लागि सहरतिर लग्नु पर्ने हुन्छ
2: सानी
3: हजुर
2: यसो बुवामा पनि ख्याल गर्दै है
3: हजुर

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के रेट्रो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको डिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै डिप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
7: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
9: हाम्रो वन हाम्रो धन डढेलोबाट जोगाउन गरौँ जतन वनमा डढेलो लगाउने कानूनी अपराध हो डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
4: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860401081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड। विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
12: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
11: अब सब को लगी वेब सर्फर हर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
13: कन्ट्याक्ट 0615530050 0615589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने?
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवामा।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856110909 9828420 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथै कुखुराको दाना पानीको भाडा थोक मूल्यमा उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त।
2: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98161 15475।
4: सफलता स्टूडियो टाइम।
2: It's too well known।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0362, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्टर्न ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615-55-3050, 0615-589-848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-55-179।
4: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन।
4: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी सब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
9: लौ नि दाइ, वनमा त आगो लागेछ, निभाउन जाउ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
11: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र खान जोगिन्छौं।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120 9852127014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-7-37, मोबाइल नम्बर 98-560-28-7-44। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9855011-86, 9845-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9845-35-111।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-587-915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मुसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9507325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-063-98560-34-432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन, के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225, 98560-2140, 98560-6127 र 98038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-063-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घाडी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पार्मे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
0: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9840654635 9864043853।
1: तपाईको

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
1: ए,
2: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए,
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन हो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, ढोका अडेल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
7: लौ नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो।
9: हाम्रो वन, हाम्रो धन, डरलोबाट जोगाउन गरौँ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9867081234, 9750707123, व्हाट्सएप नम्बर 9811707123।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। मठ मन्दिर,
0: गुरुकुल,
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846060851।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 985-60-21-40 985-60-60-127 र 98038-21-40 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
2: हेलो,
3: हजुर सधैँ कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर, भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 0161553071, 98067881234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5 9521 7714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9856-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ,
3: मेरी आमै नि घर बनाउन लाग कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584-541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
7: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
8: मुहान वरपरका रुख नकाटौं र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: हो मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 59 50 960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को म त सोचा सोचा हैराने भइसके
2: के चिन्ता नि छौ यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न चिन्ता सबै हट्छ नि
3: जापानीज दुबो एवरग्रीन प्लान्ट गार्डन डिजाइन सीजनल फलफूल तथा फूलका बेर्नाहरु आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ
4: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर मोबाइल नम्बर 98560 23461 98266 0698।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 50 52 855 समझनुस है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मनसरा प्राप्त चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख ज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लागी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
2: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: छेरोका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: किन आँखा मिचेको मिचेको गरेको?
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाइसिक्या
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।
7: त्यस्तो के कुरा थियो श्रेया जुन भन्नुको लागि मलाई यहाँसम्म बोलायो?
8: भन्नु पर्ने कुरा त धेरै नै छन् सतीश, तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला।
7: थ्री म्याजिक वर्ड
8: लेट्स गेट म्यारिड।

0: केही सम्बन्धहरू एकिनारा जस्तै हुने रहेछन्, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: त्यो ध्यानमा पुगेछ?
1: छैन
0: छैन। त्यहाँ ठुलो ढुङ्गा स्थान छ अरे, ढुङ्गा चढाएर पवित्र मनले जे माग्यो त्यही पाउँछ अरे। मलाई त्यहाँ जाने ठुलो इच्छा।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: टाइम चेक।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुदन्यो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै होइनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ।
2: सहकारी मार्फत सहकारी गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटे कि मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
0: स्वास्थ्य र निरोगी बन्न, योग र योगमा जीवन जोड्न आमा मिलन।
2: आमा मिलन संस्था एक, कार्य क्षेत्र अनेक,
0: आटै गर्न सकिन्छ। यसैको उदाहरण हो आमा मिलन।
2: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
6: यो खटारले फेरि टेन्सन दिए।
7: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
8: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
2: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: आहा, अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभभरबाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 12 गते शुक्रबार, ईस्वी सम्वत जुन 26 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146।